0: बुढा नीलकण्ठबाट तपाई सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज।
2: विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
3: आज 2083 साल भदौ 27 गते शनिबार, सन् 2026 सेप्टेम्बर 12 तारिख भदौ शुक्ल पक्षको प्रतिपदा तिथि।
4: काया कैरनका साथमा
5: किसान पाइप प्रोडक्ट्स प्राली,
4: राष्ट्रको शान किसान,
5: A complete piping solutions।
2: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: भोटेकोशी बाढी प्रभावित 14,000 बालबालिकाको पढाइ अवरुद्ध, प्रभावित बालबालिकाको पठन पाठन कसरी सुरु गर्ने भन्नेमा अन्यल।
2: सडक पेटीमै सुत्केरी भएको घटनाले निशुल्क प्रसूति सेवामा विपन्न वर्गको पहुँचमाथि प्रश्न, बिरामीले खर्च तिर्न नसके उपचार सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्नेमा पनि बहस।
3: ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा, ग्यास कालोबजारी गर्ने विरुद्ध कारबाही तीव्र।
2: सिरियामा झन्डै 4,500 वर्ष अघि नै खाना पकाउने कला विकास भइसकेको अध्ययनको निष्कर्ष, खानाको प्रकार अनुसार फरक भाँडा प्रयोग गर्ने गरेको अनुसन्धानको दावी।
3: र एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई खेल्दै, विजेता टोली एसिया कपमा छनौट हुने, नेपाल भलिबल लिगको उपाधिका लागि कर्णाली र अन्नपूर्णको खेल पनि आज।
6: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
7: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बिबिएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बिएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स .puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
7: बिई सिभिल, बिई इलेक्ट्रिकल, बिई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
7: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन फोन नम्बर 056-421-261, 596-617,
6: मोबाइल 98550-6076, 98550-6079, 98511-62594, 98510-5424।
8: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
9: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
10: साझा पृथ्वी, साझा दायित्व,
8: जलवायु न्यायमा रुक्दैछन्।
9: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
10: साझा पृथ्वी, साझा दायित्व,
8: जलवायु न्यायमा रुक्दैछन्।
9: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
10: साझा पृथ्वी, साझा दायित्व,
8: जलवायु न्यायमा रुक्दैछन्।
9: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
10: साझा पृथ्वी, साझा दायित्व,
8: जलवायु न्यायमा रुक्दैछन्।
9: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
10: साझा पृथ्वी, साझा दायित्व,
8: जलवायु न्यायमा रुक्दैछन्।
9: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
10: साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा दैछन्।
9: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म?
10: साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा दैछन्।

0: को बिगुल बजाई सक्दा पनि भावी नभई यही पुस्तालाई बगाई सक्दा पनि हाम्रो मौनता कहिलेसम्म
1: साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा
2: बाढीका कारण मरेका पशु पक्षी

0: एकमात्र डीटीएच सेवा
1: डिश होम खुशीको कनेक्शन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौँ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउँ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौँ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपालमा 18 वर्ष मुनिका 6.8% बालबालिका आफ्ना जैविक आमा बुबा वा दुवैमध्ये कुनै एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको सङ्ख्या झण्डै 90 लाखजना छ, जसमध्ये 6.8% अर्थात् 6,12,000 बालबालिका जन्मदिने आमा बाबुसँग नबसेको तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको हो। कार्यालयका निर्देशक पृथ्वी विजयराज सिजापतिले तथ्याङ्क सार्वजनिक गर्दै आमा बुवासँग नबस्ने बालबालिकाको विषयमा राज्य संवेदनशील बनेको र अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खाने गरी त्यस्ता बालबालिकाको वैकल्पिक हेरचाहको व्यवस्था, वर्गीकरण र मापदण्ड बनाउने काम अघि बढाएको बताउनुभयो। आमाबुवाले बालबालिकाको हेरचाह गर्न नसक्ने वा नचाहेको अवस्थामा अरू व्यक्ति वा संस्थाले त्यसको जिम्मेवारी लिने परिपाटीलाई वैकल्पिक हेरचाह भनिन्छ। वैकल्पिक हेरचाहमा रहेका बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा तथा संरक्षणको अवस्थाबारे गहन अध्ययन गर्न सरकारले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार वैकल्पिक हेरचाहको वर्गीकरण र त्यसका आधारमा निर्धारण गर्ने तयारी थालेको निर्देशक सिजापतिले बताउनुभयो।
4: अब विदेशको खबर। सिरियामा गरेको एक अध्ययनले आजभन्दा झन्डै 4,500 वर्ष अघि नै परिष्कृत खाना पकाउने कला विकास भइसकेको पत्ता लागेको छ। डेनमार्कका विशेषज्ञहरूले गरेको अध्ययन अनुसार त्यसबेला नै सिरियाका मानिसहरू फरक तापक्रमका भाँडा प्रयोग गरेर परिष्कृत खाना पकाउने गरेका थिए। हिजो सार्वजनिक भएको अध्ययन प्रतिवेदन अनुसार त्यसबेला युरोपका मानिसहरू साधारण बाक्लो सुप र रोटीमै निर्भर रहने गरेकोमा सिरियामा भने खसी, बाख्रा, हरिणको मासुलाई अन्न मिसाएर मन्द तापमा लामो समय पकाएर खाना खान्थे। सिरियाली भान्सेहरूले खानाको प्रकार अनुसार फरक गुण भएका भाँडा प्रयोग गर्ने गरेका प्रतिवेदनमा भनिएको छ। पुराना खाना पकाउने भाँडाभित्रका जनावरका हाड, बिरुवाका अवशेष र चिल्लो पदार्थ जाँच गरेर वैज्ञानिकहरूले यस्तो निष्कर्ष निकालेका हुन्। त्यसबेला सिरियामा स्थानीय रूपमा माटो र क्याल्साइटका भाँडा बनाइन्थे भन्ने, केही भाँडा चिनबाट आयात हुन्थे।
5: अब खेल खबर। मलेसियामा चलिरहेको एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई खेल्दैछन्। फाइनल खेल नेपाली समयअनुसार अहिले बिहान 7:15 सुरु हुनेछ। आजको खेल जित्ने टोली प्रिमियर कपको उपाधिसँगै 2027 एक दिवसीय एसिया कपमा पनि छनौट हुनेछ। 2023 फाइनलमा पनि नेपाल र युएई खेलेका थिए, त्यसबेला नेपालले युएईलाई 7 विकेटले पराजित गरेको थियो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएई बीच अहिलेसम्म 19 पटक प्रतिस्पर्धा भएको छ। नेपालले 11 खेल जित्दा युएईले 8 खेल जितेको छ। यदि नेपालले उपाधि जिते दोस्रो पटक एक दिवसीय एसिया कप खेल्नेछ। 2023 एसिया कपमा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेलेको थियो। नेपाल र युएई दुवै इमर्जिङ टिम्स एसिया कपका लागि भने छनौट भइसकेका छन्। खेलकै अर्को खबरमा, नेपाल भलिबल लिग एनबिएलको फाइनलमा आज कर्णाली शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर किङ्स खेल्दैछन्। खेल दिउँसो 4 बजे त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कभर हलमा हुनेछ। फ्रेन्चाइज लिगको पहिलो संस्करण विजेताले 20 लाख रुपियाँ पुरस्कार जित्नेछ। कर्णाली हिजो बेलुका भएको प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो। अन्नपूर्ण अस्ति शुक्रबार लिगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो। 6 टोली सहभागी लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्ने प्रावधान छ। लिगमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनलमा पुग्नका लागि प्लेअफ खेल्नुपर्ने थियो।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले पूर्वी र मध्य

0: तराईका केही ठाउँमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरैजसो ठाउँमा बदली भएर झापा, मोरङ, सुनसरी, उदयपुर, चितवन, नवलप्राची लगायतका जिल्लामा सामान्यदेखि मध्यम वर्षा भइरहेको हो। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा पनि सामान्य पानी परिरहेको छ। सामान्यदेखि मध्यम वर्षा भए पनि ठुलो पानी भने परेको छैन।
1: नेपालमा सडक, विमानस्थल लगायत ठुला पूर्वाधार निर्माणमा निजी क्षेत्र मार्फत कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र उद्योग व्यवसायी बीच हिजो भएको छलफलमा प्रधानमन्त्री शाहले निजगढ विमानस्थल लगायत ठुला पूर्वाधारको निर्माण निजी क्षेत्र मार्फत कसरी सम्भव छ र त्यसका लागि सरकारले के कस्ता कानुनी तथा व्यावहारिक जटिलता फुकाउनुपर्छ लगायतका विषयमा सहभागीसँग सुझाव माग्नु भएको थियो।
0: एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई फरक प्रतिवेदन पेश गरिएपछि नेतृत्व पुनर्गठनको विवाद झन् चर्कने देखिएको छ। कार्यदल सदस्य सचिव एवं पार्टी महासचिव शङ्कर पोखरेलले तयार गरेको प्रतिवेदनलाई अस्वीकार गर्दै कार्यदल संयोजक एवं पार्टी उपाध्यक्ष रामबहादुर थापाले छुट्टै प्रतिवेदन ल्याउनु भएको हो। कार्यदलले प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार पार्न संयोजक थापा र सदस्य सचिव पोखरेललाई जिम्मेवारी दिएको थियो। यस्तै सिङ्गापुरबाट फर्किएको एक महिना बितिसक्दा पनि काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टी सभापति गगन थापासँग भेटेर संवाद गर्न मान्नु भएको छैन। दुई नेताबीच संवाद नहुँदा पार्टीको आसन्न 15 महाधिवेशन नै अलग अलग हुने सम्भावना बढेको छ।
1: सरकारलाई प्रतिवेदन बुझाएको 31 वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा गएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग अर्थात् रावल आयोगको प्रतिवेदनले औँल्याएका सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारका नाममा कायम गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। यो निर्णय कार्यान्वयन भएसँगै तत्कालीन काठमाडौँ महानगरपालिका क्षेत्रका 35 ओडामा अतिक्रमण भएको 1,859 रोपनी, 14 आना 3 पैसा 3 दाम क्षेत्रफल बराबरको सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न सरकारलाई बाटो खोलेको छ।
0: मलेसिया जाने श्रमिक आपूर्तिको प्रक्रियामा मलेसिया सरकारको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टमले चालेको पछिल्लो कदमले वैदेशिक रोजगारी क्षेत्रमा विवाद पैदा गरेको छ। सुरुमा निश्चित 25 म्यान पावर कम्पनीलाई मात्र काम गर्न अनुमति दिएर सिन्डिकेट खडा गरिएको भन्दै चौतर्फी विरोध भइरहेकै समयमा स्थिति पेचिलो बन्दै गएको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
1: तिब्बती क्षेत्रबाट भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको हिमबाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खाको पर्यटन क्षेत्रमा मात्र 52 अर्ब 13 करोड रुपियाँ बराबरको क्षति पुर्याएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको भोटेकोसी हिमबाढी क्षति मूल्याङ्कन समितिले तयार पारेको प्रारम्भिक प्रतिवेदन अनुसार हिमचट्टानसहितको पहिरो हिमतालमा खसेर अति वेगमा आएको विनाशकारी बाढीबाट पर्यटन क्षेत्रमा मात्र 52 अर्ब 13 करोड 65,76,500 रुपियाँ बराबरको क्षति पुगेको छ।
0: कैरनमा अब पालो उखानको
1: मित भन्दा हित ठुलो
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
1: भोटेकोसी बाढी प्रभावित 14,000 बालबालिकाको पढाइ अवरुद्ध, प्रभावित बालबालिकाको पठन पाठन कसरी सुरु गर्नु भन्नेमा अन्यल,
0: सडक पेटीमै सुत्केरी भएको घटनाले निशुल्क प्रसूति सेवामा विपन्न वर्गको पहुँचमाथि प्रश्न, बिरामीले खर्च तिर्न नसके उपचार सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्नेमा पनि बहस,
1: ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा, ग्यास कालोबजारी गर्ने विरुद्ध कारवाही तीव्र,
0: सिरियामा झन्डै 4,500 वर्ष अघि नै खाना पकाउने कला विकास भइसकेको अध्ययनको निष्कर्ष, खानाको प्रकार अनुसार फरक भाँडा प्रयोग गर्ने गरेको अनुसन्धानको दावी,
1: र एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई खेल्दै विजेता टोली एसिया कपमा छनौट हुने, नेपाल भलिबल लिगको उपाधिका लागि कर्णाली र अन्नपूर्णको खेल पनि आज।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। सप्तरीमा सडक पेटीमा सुत्केरी भएको घटनासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा घरभित्र श्रीमान श्रीमती छन्। श्रीमानले पत्रिका पढिरहेका छन्। पत्रिकामा त्यही खबर हेरेपछि उनी भन्दैछन्, सडकमा खेदेरै किन नहोस्, सरकारले प्रसूति सेवा निशुल्कै गरेको छ त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।

0: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज।
2: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 भजन श्रवण, 11:00 देखि 11:30 ध्यान साधना, 11:30 देखि 12:00 सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 भजन गायन। थप जानकारीका लागि 01437614 3 01437614 3 ओम आश्रम बुढा नीलकण्ठ 1।
3: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2:00 बजेदेखि 2:30 भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3:00 बजेदेखि 3:30 सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढा नीलकण्ठ 1 सम्पर्क नम्बर 01437614 3 01437614 3 98511-0293 98511-0293।
4: काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी, यी 10 महाविद्याहरूको एकै छानामुनि रहेको विशाल पूर्ण कतको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढा नीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98411-9984-28 वा 01437614 3 सम्पर्क गर्न सक्नुहुनेछ।
5: श्रीनाथादि गुरु त्रयम् गणपतिम् पीठत्रयम् भैरवम् सिद्धौ गम्बटुकत्रयम् पदयुगम् दूतीक्रमम् मण्डलम् वीरान्द्वष्टचतुष्क षष्टि नवकम् वीरावली पञ्चकम् श्रीमन्मालिनि मन्त्र राजसहितम् वन्दे गुरुमण्डलम्।
6: आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरन एफएम 100.9 मेगाहर्ज सुनिरहनु भएको छ। म प्रस्तुत नारद भण्डारी यहाँहरू समक्ष अध्यात्म सुमिरन कार्यक्रम लिएर उपस्थित भइसकेको छु। आज हामी विशेष दिनमा छौँ, विशेष पर्वमा छौँ। यो विशेष पर्व भनेको हामी आज गणेश चतुर्थी पनि भन्दछौँ, अर्थात् महागणपतिको प्राकट्य भएको दिन। यहाँ मैले महागणपति भनिरहेको छु, यो शब्दमा पनि म जानेछु, यसको अर्थमा पनि म जानेछु। आज भगवान् गणेश, भगवान् आदिदेव गणपति, जसलाई हामी कन्नड नाथ पनि भन्छौँ, हाम्रो नाथ परम्परामा चाहिँ गुरु होइन, आदिगुरुको रूपमा पार्वतीलाई हामी उदयनाथ भन्छौँ, सत्यनाथ, विष्णु होइन, यसरी नै विभिन्न नाथ परम्पराको हिसाबले मैले भनिरहँदाखेरि चाहिँ उहाँलाई कन्नड नाथ भनेर उहाँलाई त्यो शब्दद्वारा उहाँलाई चिनाइन्छ नाथ परम्परामा चाहिँ। आज महागणपतिको प्राकट्योत्सव दिन, उहाँको प्रादुर्भाव भएको दिन, आज गणपति प्रादुर्भाव हुने दिन, गणपति महाविद्याको प्रादुर्भाव हुने दिन, ब्रह्मस्वरूप महागणपति, ब्रह्मस्वरूप गणपति, यो विषयमा पनि म चर्चा गर्नेछु आज बृहत। अलिकति फरक पनि लाग्नेछ हजुरहरूलाई यो विषय, किनभने मैले भनि नै रहेको छु, म अलिकति शाक्त धारामा रहेर मैले कार्यक्रम चलाइरहेको छु। शाक्त धाराका आफ्ना वैशिष्ट्यता छन्, आफ्ना विशेषता छन्, आफ्नो एउटा मौलिकता छ। त्यो मौलिकताको आधारमा, त्यो मौलिक दर्शनको आधारमा पनि मैले गणपतिलाई चिनाउने प्रयास गर्नेछु यहाँहरूलाई। दुई तरिकाले मैले गणपतिलाई, कन्नडनाथलाई, म हजुरहरूलाई चिनाउने प्रयत्न गर्नेछु। एउटा वेदको मार्गबाट, मैले भनिरहँदा षड् दर्शनको माध्यमबाट मैले हजुरहरूलाई चिनाउँछु भने, अर्को भनेको आगमिक दृष्टिकोणबाट म कन्नडनाथलाई अर्थात् गणपतिलाई म चिनाउने प्रयत्न गर्नेछु, महागणपतिलाई चिनाउने प्रयत्न गर्नेछु। सर्वप्रथम जाउँ गणेशको शब्दको अर्थबाट, गणेशको शब्दको अर्थबाट जाउँ। त्यहाँ गणेश भनेपछि दुईवटा गण प्लस ईसा, गणेश है, गण प्लस इस, इस भनेपछि देवता भइहाल्नु भयो, गणका देवता। त्यो गण भने के, अब यसमा जाउँ पहिला। गणका देवता अब गणपति भनेर पनि भनिन्छ, गणपति, गणेश, गणपति एउटै एउटै शब्दको रूपमा लिएको छ, सामान्यतया त्यति भेद पनि छैन। गण र पति, पति भनेको स्वामी होइन, स्वामी भनेको के भन्दा अधीनस्थ, जसको अधीनमा होइन, जसको मालिक, स्वामी भनेको मालिक, मालिकको अधीनमा के हुन्छ, दास हुन्छ नि। भनेपछि जसको अधीनमा ती गणहरू छन् अथवा ती गण छन् भने ती गणलाई, ती गणका पतिलाई हामी के भन्छौँ, गणपति भन्दछौँ, गणका स्वामी भन्दछौँ होइन त। भनेको गणेशको नामको आधारमा म पहिला होइन, आज महागणपतिको प्राकट्योत्सव, गणेश चतुर्थी, तिजको भोलिपल्ट होइन, गणेश चौथी पनि भन्छौँ हामी, गणेश चौथीको विषयमा पनि अलि अलि रोचक कुराहरू छन्, त्यो म हजुरहरूलाई भन्ने नै छु। तर आज मुख्यतया म गणेशको शब्दतिर गइरहेको छु। अहिले पहिला प्रारम्भिक रूपमा म महागणपतिको शब्द अर्थात् गणेशको शब्दको अर्थमा म गइरहेको छु। अब गण भनेपछि त्यहाँ के हुन्छ भन्दाखेरि, गणका अनेक अर्थ छन्, म प्रत्येक अर्थ एक एक गरेर हजुरहरूलाई बुझाउँदैछु। गण भनेको सामान्यतया गण भनेको समूह होइन, समूह, समूहलाई हामी गण भन्छौँ, समूह वा समुदाय। के समुदाय भन्दाखेरि यो भनेको जगत, गण भनेपछि जगत, जगत मात्रै होइन जगतमा रहेका जीव, मैले दुइटै भने है, जगत भने जगतमा रहेका जीव, जीव पनि कहाँदेखि कहाँसम्मको भन्दाखेरि ब्रह्मलोकदेखि तल जे जति लोक लोकान्तर छन्, पाताल लोकसम्मका होइन, सातवटा लोक भनिन्छ, त्यो लोकमा विचरण गर्ने शक्ति, ती शक्ति दुइटैलाई गण संज्ञा दिएको छ। गण, गण भनेको मैले फेरि बुझाएँ, एउटा जीव समुदाय, जीव समुदायभित्र मैले कहाँदेखिको कहाँदेखि कहाँसम्मको राखेँ, ब्रह्मलोक पर्यन्त तल पाताललोक पर्यन्तसम्म जे जति शक्तिहरू छन्, जे जति जीवहरू छन्, जे जति आत्माहरू छन्, ती सबै र जीव जगत, जगत भनेको स्थावर जङ्गम, यो जे जति विश्व ब्रह्माण्ड जे जति रचना भएको छ, ती रचनाका, ती गणका, त्यसलाई गण भनियो, त्यो गणका स्वामीको भन्दाखेरि गणपति, गणका स्वामी अर्थात् जीव र जगतका स्वामी, जीव र जगतका ईश, ईश्वर, त्यो जीव र जगतको ईश्वर भनेको को हो भन्दाखेरि गणेश, गणेश हो। त्यो गणेशको शब्दको अर्थ हो ज स्थावर जङ्गम लगायत सम्पूर्ण स्वर्गादिमा विचरण गरेका जाने जीव जीवात्माहरू जे छन् ती सबैका ईश्वर जो हुनुहुन्छ, ती ईश्वरलाई, त्यो ब्रह्मलाई के नामले व्यवहित गरिन्छ भन्दा गणेश भन्ने नामले व्यवहित गरिन्छ। भनेको गणपति, गण, गणाधिपति भनेर भन्छौँ, गणेश भन्ने शब्दले ब्रह्म बुझाउन खोजिरहेको छ, ब्रह्म तत्त्वलाई बुझाउन खोजिरहेको छ। यदि ब्रह्म छ भने त्यो भनेकै गणेश हुन् भनेर बुझाउन खोजिरहेको छ। प्रामाणिक रूपमा पनि म हजुरहरूलाई विभिन्न तथ्यहरू यहाँ अगाडि सार्नेछु, तर मूलतया हामीले गणेश भन्ने तत्त्वलाई बुझ्नुपर्ने हुन्छ होइन, महागणपतिलाई हामीले बुझ्नुपर्ने हुन्छ, कन्नडनाथलाई हामीले बुझ्नुपर्ने हुन्छ, आदिगुरुलाई बुझ्नुपर्ने हुन्छ। त्यो बुझ्नको निमित्त हामीलाई शास्त्रको सहारा, पहिला उहाँको शब्दको अर्थबाट जानुपर्छ भन्ने भएर। अब गणको अर्को पनि अर्थ छ, गण, मैले यो अर्थ मा मैले गको अर्थ हुन्छ ज्ञान अर्थात् बोध, र णको अर्थ हुन्छ अबोध। फेरि है, गको अर्थ हुन्छ बोध जसलाई भन्छौँ ज्ञान, णको अर्थ हुन्छ अज्ञान अर्थात् अबोध। ती दुवैको पति स्वामी को हो भन्दाखेरि गणपति, ती दुवैको ईश्वर को हो भन्दाखेरि गणेश। विद्योहम अविद्योहम अथर्वशीर्ष होइन, अथर्वशीर्ष मैले देव्योपनिषद् लिएँ, म ज्ञान पनि हुँ, म अज्ञान पनि हुँ, म विद्या पनि हुँ, म अविद्या पनि हुँ भन्नुभएको छ ब्रह्मले होइन, ब्रह्मशक्तिले भन्नुभएको छ। भन्नुको अर्थ त्यो दुइटै ज्ञान र अज्ञानको आश्रयस्थल के हो भन्दाखेरि गणेश हो, त्यो दुइटैको आश्रयस्थल भनेको गणेश हो, यो बुझ्नुहोस् है, दुवैको आश्रयस्थल भनेको गणेश हो। गणेशबाट नै ज्ञान हुन्छ, गणेशबाट नै अज्ञान पनि हुन्छ। सबै राम्रा राम्रा गुण मात्रै परमात्मा हुन्, नराम्रा गुण परमात्मा होइन, साक्तहरूले त्यसरी बुझ्दैनन्। साक्तहरूले राम्रा पनि परमात्मा हुन्, नराम्रा पनि परमात्मा हुन् भनेर बुझ्दछ। त्यही त हो नि अद्वैत, सबैतिर परमात्मा छन् भनेर बुझ्नु नि त अद्वैत हो नि। परमात्मालाई अज्ञान भन्यो भनेर भन्नु होला, त्यसको पनि प्रमाण म दिउँला अहिले एकछिनमा, भनेको अज्ञान स्वयं ऋण पनि ऋणकार रूप अन्धकार अज्ञान अवोध पनि को हुन् स्वयं गणपति हुन्। ती दुइटै ज्ञान र अज्ञानको प्रेरक तत्त्व जुन छ त्यो प्रेरक तत्त्व भनेकै को हुन् गणेश हुन्। त्यो ब्रह्म तत्त्वलाई गणेशको रूपमा यसरी व्याख्या गरिएको छ। साङ्ख्य दृष्टिकोणबाट पनि गणपतिलाई बुझ्न सकिन्छ। गको हुन्छ प्रकृति, ऋणको अर्थ हुन्छ पुरुष, यसरी पनि व्याख्या गरेको छ गरेको देखिन्छ। र पति भनेको ती दुइटै प्रकृति र पुरुषको प्रेरक अथवा प्रेरणा जो चाहिँ त्यो पुरुषोत्तम भन्छौँ नि हामी योगसूत्रले भनिरहेको जुन पुरुषोत्तम छ, आत्मा असङ्ख्य छन् निष्क्रिय छन्, प्रकृति सक्रिय छ जड छ, ती दुइटै प्रकृति पुरुषात्मक जगत प्रकृति र पुरुष यी सबैलाई प्रेरणा दिने र जसको आश्रयमा यी दुवै तत्त्व के गरिरहेका छन् विचरण गरिरहेका छन् त्यो तत्त्व भनेको पुरुषोत्तम। त्यो पुरुषोत्तम तत्त्वकोलाई व्याख्या गर्नु पऱ्यो भने पनि के भनेको छ वेदले व्याख्या गर्दा के गरेको छ भने गणेश भन्ने शब्दले व्याख्या गरिरहेको छ पुराण आदिमा भनेर व्याख्या गरिन्छ। भनेको साङ्ख्य भनेकै गणेश हुन् भनेर पनि व्याख्या भएको देखिन्छ। अब यसको अर्को अर्थ हुन्छ अलिकति साक्तबाट जाउँ म, यो चाहिँ तन्त्रको आधारमा मैले लिएँ। ग होइन गणेश भनेपछि ग अ ण अ होइन, हामीले व्याकरण हेऱ्यौँ भने शब्द बनेपछि व्यञ्जन र स्वर मिलेर अक्षर बन्दछ। क भनेपछि आधा क होइन हलन्त क भयो अनि त्यसको स्वर वर्ण अ भन्ने आयो होइन, अ भनेपछि शक्ति बुझायो। अब यहाँ म बुझाउँदैछु ग अ ण अ भन्ने, यो त चारवटा भयो। यसले के बुझाउँदैछ भने ग भनेको शान्ति है, अ भनेको सूर्य, ण भनेको शिव, फेरि अर्को अ भनेको विष्णु, प्रथम अ सूर्य दोस्रो अ विष्णु भनेर भनिएको छ। अब यी सबैको यी ग ण अ होइन ग अ ण अ यी चारै तत्त्वको, चारै तत्त्व भने हेर्नुहोस् त पाञ्चायन देवता भन्छौँ नि हामी, पाञ्चायन देवता कस्तो महत्त्वपूर्ण विषय छ है। पाञ्चायन देवतामा के पर्दछन्? शक्ति जसलाई शान्तिको रूपमा व्याख्या गरिएको छ, सूर्य सूर्य भइहाले, शिव शिव भइहाले, विष्णु विष्णु भइहाले, भनेको अब बाँकी रहेकै गणेश है। त गणेश शक्ति विष्णु शिव र सूर्य यही पाञ्चायन देवतामा यी पाँचवटा देवता त हुनु मूल। यो पाँचवटा देवता भनेको यो ग अ ण अले चारवटा देवता बुझाए, ती चारवटा देवताको पनि ईश गणेश भनेपछि ती तिनीहरूको पनि ईश को हुन् भन्दाखेरि गणेश हुन् भनेर व्याख्या गरियो। गणपत सम्प्रदायमा यो अर्थ बढी महत्त्वका चाहिँ महत्त्वका साथ लिइन्छ। जो गणपति साधना गर्नुहुन्छ अहिले हामीले त्यो गणपत सम्प्रदाय हेर्न सक्छौँ, अहिले पनि छ नि मुम्बईतिर हामी गयौँ भने होइन गणपति जुन महोत्सव मनाइन्छ अझै पनि गणपतिको ब्रह्मरूप गणपतिको साधना यदि उपासना हुन्छ भने कहाँ हुन्छ भने मुम्बईमा हुन्छ। अनि ती चारै पाञ्चायन देवताका जुन चार देवता छन् ती स्वयं गणेशका कलांश हुन् भनेर व्याख्या गरिएको छ। यो कसले व्याख्या गरेको छ भन्दाखेरि तन्त्रमा पनि व्याख्या छ र यो व्याख्या मुद्गल पुराणमा पनि छ, हजुरले हेर्न सक्नुहुन्छ। भनेपछि गणेश भन्ने शब्द गणको ईश भन्ने शब्दको अर्थमा लियो, ग अ ण अ भन्यो यहाँ चारवटा देवताको बारेमा, पाञ्चायन देवता मात्रै चारवटा देवता पनि स्वयं गणेशकै कलांश हुन् भनेर व्याख्या गरेको छ मुद्गल पुराणले। यसर्थ जे तत्त्व छ त्यो भनेको गणपति नै हो, अरू सबै गणपतिका अंश मात्रै हुन् भनेर पनि व्याख्या गरिएको छ। हामी यो विषयमा फेरि पनि चर्चा गर्नेछौँ। अहिलेको लागि यो मिठो वचन यहाँहरूलाई पस्कदैछौँ, स्वीकार्नुहोस् यो वचन।

कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98511-0293, 98511-0293।

0: हजारमा
1: तिस वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
2: डिश होम, खुसीको कनेक्सन।
3: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 सम्म भजन श्रवण, 11:00 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12:00 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01437614 3 01437614 3 ओम आश्रम बुढानीलकण्ठ 1।
4: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
5: सुमिरन एफएम
4: 100.9 MHz।
6: आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरन एफएम 100.9 MHz सुनिरहनु भएको छ। म आज गणेश चतुर्थी महागणपति प्राकट्योत्सवको उपलक्ष्यमा मैले महागणपतिको चर्चा लिएर आइरहेको छु। गणेश भन्ने शब्दको मैले 4-5 वटा अर्थ दिएँ। गण भनेपछि त्यहाँ पाञ्चान देवताको अर्थमा लिएँ, देव्योपनिषद्को ज्ञान र अज्ञान दुइटैको बोध र अबोधको रूपमा पनि मैले लिएँ, र अर्को साङ्ख्यको दृष्टिकोणबाट पनि मैले भने। र अब गणेश भनेपछि हजुरहरूले बुझ्नुहोस्, सर्वम खल्विदम ब्रह्म। मुद्गल पुराणले के भन्दछ भने वेदको मूल सार तत्त्व भनेको सर्वम खल्विदम ब्रह्म। ब्रह्म जताततै छ भन्ने अर्थमा हो। जताततै छ भनेको के हो भन्दाखेरि त्यो भनेको गण। गण भनेको समुदाय। के समुदाय? समुदाय भनेको सम्पूर्ण जगत र देवता पनि भन्ने अर्थमा लाग्दछ। त्यहाँ देवता भनेको विभिन्न स्वर्गहरूमा होइन निवास गर्ने, विभिन्न स्वर्गहरूमा निवास गर्नेलाई पनि हामी के भन्छौँ? गण भन्छौँ। गण भनेको तत्त्व। 24 तत्त्वलाई पनि गण भनियो। 24 तत्त्वलाई पनि गण भनियो भनेको जुन साङ्ख्यको जुन 24 तत्त्व छ त्यसलाई पनि गण भनिएको छ, र त्यसको पति स्वामी भनेर भनेपछि त्यो दुईवटा अर्थमा ल्याएको छ। एउटा गण, ग भनेको प्रकृति, न भनेको पुरुष, होइन, तिनीहरू दुवैलाई अधीनस्थ पार्ने पुरुषोत्तम गणपति हुन् भनेर पनि व्याख्या भएको देखिन्छ। अर्को गण भनेको समुदाय, 24 तत्त्वको जुन समुदाय छ होइन, ती 24 तत्त्वको समुदायको स्वामी जो, तिनलाई पनि गणपति भनिएको छ भन्ने व्याख्या गरिन्छ। हुन त व्याख्या आफ्नो तरिकाले गरिन्छ, तर पनि मैले शास्त्र प्रमाणलाई नै लिनुपर्ने हुन्छ। यी मैले जे भनिरहेका कुरा हुन् तन्त्र र मुद्गल पुराणको आधारमा मैले लिएको छु। यो हजुरहरूलाई मैले मेरो स्रोत भने। अब गणेशको हिसाबले मैले भन्दा गण भनेको भूत समुदाय भन्ने हो। अहिले भर्खर मैले व्याख्या गर्दाखेरि चाहिँ भूत समुदाय र ईश भनेको स्वामी। यो भूत समुदायका स्वामी लाई गणेश भनियो। यसकारण नै गणपतिलाई के भनिएको? ब्रह्म भनियो। जताततै गणेश मात्रै हुनुहुन्छ, यसर्थ सर्वम खल्विदम ब्रह्म। त्यो सर्वम खल्विदम ब्रह्म भनेपछि हजुरहरूले बुझ्नुहोस्, त्यहाँ गणपतिको कुरा आइरहेको छ, गणेशको कुरा आइरहेको छ। गणेशलाई प्रतिपादन, ब्रह्म रूपमा प्रतिपादन गर्नलाई प्रादुर्भाव गरिएको चाहिँ वेदवाक्य भनेको सर्वम खल्विदम ब्रह्म। त्यसले बुझाउन खोजेको गणपति नै हो भनेर बुझाउन खोजेको। मैले गणेशको शब्दको अर्थमा गएँ। यसले सबैले बुझाउन खोजेको एउटै कुरो, त्यो भनेको ब्रह्म गणेशलाई, ब्रह्म गणेशको ब्रह्मस्वरूपलाई बुझाउन खोजिएको। वेदको आधारमा मैले, मुद्गल पुराणको आधारमा लिएँ है। अहिले मैले वेद र होइन निगमको आधारबाट मैले गणेश भन्ने शब्दलाई ब्रह्म रूपमा मैले चिनाउने प्रयत्न गरेँ। हजुरहरूले हेर्नुभएको होला, गणेशको 21 नामहरू देखिन्छन्। 21 नाम के हुन्? गणेश, एकदन्त, चिन्तामणि, ढुण्डीराज, विनायक, मयुरेश, गजानन, हेरम्ब, वक्रतुण्ड, लम्बोदर, ज्येष्ठराज, निजास्थित, आशापुर, वरद, धरणीधर, सिद्धपति, बुद्धिपति, ब्रह्मणस्पति, माङ्गल्येश, सर्वपूज्य, विघ्ननाशक। गणेशका 21 नामको बारेमा व्याख्या हुन्छ। तथापि पनि गणेशको 8 अवतार पनि छन्। फेरि यो म हजुरहरूलाई बुझौँ, 8 अवतारको बारेमा नै व्याख्या गरिन्छ। यो गणेशको नामान्तर भयो। गणेशले तद्वत रूपमा अवतार पनि लिनुभएको छ। त्योमध्येको 8 अवतारको बारेमा चर्चा हुन्छ। मुद्गल पुराणले भनेअनुसार 8 अवतारले चाहिँ 8 पाशरूपी जुन असुरहरू छन् त्यो असुरहरूको नाशको निमित्त 8 अवतार ग्रहण गर्नुभएको देखिएको छ। त्यहाँ आठवटा जुन अष्टपास भन्छ नि, अष्टपाससँग आठवटा यो मैले तादातमा बनाएको होइन, आठ आठ मिलाउनु खोजेर व्याख्या गरेर नभन्नु होला, यो हजुरहरूले हेर्न सक्नुहुन्छ होइन। जस्तो मुह भनेपछि मुहासुरको वध गर्नुको निमित्त, वक्रतुण्ड भनेपछि मदासुरलाई वध गर्नुको निमित्त, गजानन भनेपछि क्रोधासुरलाई गर्नु भनेपछि, यसरी आठवटा अष्टावतार आठवटा देखिन्छ। विघ्नराज, विकट, लम्बोदर, गजानन, महोदर, मद होइन र लम्बोदर, यसरी जम्मा गरी आठवटा चाहिँ उहाँको अवतार भएको देखिन्छ। गणपतिको आठवटा अवतार, जसरी विष्णुको दशावतार, तर भागवतमा चाहिँ नि चौबिसवटा अवतार भनेर पनि व्याख्या गरेको छ भगवान् विष्णुको होइन। त्यसमा कपिल पर्नुहुन्छ, देवर्षि नारद पर्नुहुन्छ, ऋषिमुनिहरू पर्नुहुन्छ, दशावतार भइ नै हाल्यो। यसरी अवतारको रूपमा व्याख्या गर्दाखेरि चाहिँ, जसरी विष्णुको चौबिस अवतारको बारेमा व्याख्या हुन्छ भने, गणेशको मूल गाणपत सम्प्रदायबाट जसले गणेशलाई मूल आफ्नो इष्टदेवताको रूपमा पूजा गरिरहनु भएको छ, उपासना गरिरहनु भएको छ, उहाँहरूको निमित्त यो एउटा महत्त्वपूर्ण विषय हुनसक्ला। उहाँको आठवटा अवतार भएको छ, उहाँले आठचोटि अवतार ग्रहण गर्नुभएको छ, र त्यो प्रत्येक अवतारबाट एक एउटा असुरलाई मार्नुभएको छ, एउटा पासलाई मार्नुभएको छ, पास नष्ट गर्नुको निमित्त उहाँको प्रादुर्भाव गरिएको छ। यसर्थ उहाँ अष्ट पासलाई विनाश गर्ने ब्रह्म पनि हो, तर पास नष्ट गर्ने ब्रह्म शक्ति भनेकै गणेश हुन् भनेर पनि व्याख्या गरिएको छ। माया रूपी असुरलाई नष्ट गर्नलाई पनि गणेशको प्रादुर्भाव गरिएको छ। ल हेर्नुहोस्, माया अति नै दुष्कर होइन। भगवान् श्रीकृष्णले भन्नुहुन्छ नि, मेरो चाहिँ अति नै दुरत्यया भनेर त्यहाँ व्याख्या गरिएको छ, मेरो अत्यन्तै क्लिष्ट शक्ति हुन् माया भनेर व्याख्या गर्नुहुन्छ, यति दुष्कर शक्ति हुन् भनेर भनिएको छ, यति चाहिँ नि प्रतापीको रूपमा व्याख्या गरिएको छ मायालाई होइन। त्यो मायालाई पनि नष्ट गर्ने सामर्थ्य यदि कसैमा छ भने, त्यो माया रूपी असुरलाई नष्ट गर्ने सामर्थ्य यदि कसैलाई कसैमा छ भने पनि, त्यो छ केवल गणेश मा छ, गणपतिमा छ। यसर्थ गणपतिका उपासकहरू मायाबाट सहजै पार हुन्छन्, सहजै पार हुन्छन्। शान्तिनुको अर्थमा लिएको होइन है, भन्न त अब धुमावतीको कुरो गर्दाखेरि पनि त्यही भन्यो, बगलामुखीको कुरो गर्दा पनि त्यही भन्यो, मायाबाट होइन, अन्ततिर मायाबाट अलग हुने भन्ने कुरो हुन्छ, मायाबाट पार लाग्ने भन्ने कुरो हुन्छ, तर गणेशका उपासकहरूमा गणेश स्वयं आफैले के गर्नुभएको छ, माया रूपी असुरलाई नष्ट गर्न उहाँको प्रादुर्भाव भएको छ। शान्तिनु कुरो होइन, मायासुरको वध गर्नेवालाको गणेश होइन त, शास्त्र हेरौँ, पुराण हेरौँ, बकाइदा त्यसमा वर्णन छ, त्यत्तिकै त वर्णन। मैले शास्त्र प्रमाणलाई आफ्नो भाषामा आफ्नो भाष्य गर्न खोजेको होइन, यो भाष्य आफ्नो एउटा भाष्य छ, त्यो भाष्य तरिकाले गरिरहेको छ। अब यहाँ मैले आठवटा भने भनेर भन्नु होला, तर मुद्गल पुराणले के पनि भनेको छ भने, महागणपतिको आठ करोड अवतार छ भनेर व्याख्या गरेको छ। मूल अवतार भनेको चाहिँ आठवटा भनेर, त्यो मध्येको मूल अवतार भनेको आठवटा भनेर भनेको छ। मैले सङ्ख्या हिसाबमा एउटा जानकारी होस् भन्ने पनि हिसाबले मैले हजुरलाई राखेको हुँ। र कतै कतै गणेशलाई होइन, गणेशलाई गुणेश भनेर पनि व्याख्या गरेको छ। ब्रह्मणे सृष्टिकर्तृतु पालकाय च विष्णवे सहत्रैमे हरायैव गुणेशाय नमो नमः भन्ने छ, गुणेश लेखिया छ त्यहाँ। गुणका ईश भनेको सम्पूर्ण गुण मात्र होइन, गुण गुण भनेको तिनवटा गुण, सत्व, रज र तम, यी तिनै गुणको होइन, गुणका ईश्वर अधिष्ठान शक्ति पनि के हुन्, स्वयं गणेश हुन् भनेर पनि व्याख्या गरे, यो मुद्गल पुराणको मैले आधारले भनेको। गणेशलाई गुणको आधारमा पनि, साङ्ख्यको आधारमा पनि, वेदान्तको आधारमा पनि, सर्वम खल्विदम ब्रह्मको आधारमा पनि, त्यसपछि पाञ्चायन देवताको आधारमा पनि, यो चाहिँ एकदमै अनौठो विषय हो, किनभने सबैले के भन्छन् आफ्नो एकेश्वरवादको सिद्धान्तको निमित्त पनि गरिएको देखिन्छ, तथापि पनि यसले राख्ने साङ्केतिक अर्थको पनि हुन्छ। यत्तिकै आफ्नो इष्ट देवतालाई मूल रूपमा मान्नको निमित्त होइन, अरू देवताहरूलाई खण्डन गर्नको निमित्त मात्रै शास्त्रहरू प्रतिपादन गरेको हुँदैन, त्यसका भित्र अन्तर्निहित विषय पनि हुन्छन्। यो अन्तर्निहित विषयतिर पनि गर्दिनँ, र अर्को गणको अन्तिममा जाउँ। गणपति भनिसकेपछि गण, गले सिद्धि बुझाइरहेछ र णले बुद्धि बुझाइरहेछ, दुवैका स्वामी पति होइन त, गणेशका दुईजना श्रीमती भनेर व्याख्या गरिन्छ नि, बुद्धि र सिद्धि, रिद्धि सिद्धि भन्यो त्यहाँ, त्यसको अर्थ बुद्धि र सिद्धि हो, सिद्धि र बुद्धि होइन, त्यो दुवैको स्वामीको भन्दाखेरि स्वयं गणपति। यसर्थ त्यहाँ सिद्धि र बुद्धि पनि व्याख्या गर्यो, त्यहाँ सिद्धि भनेको सिद्धि भइहाल्यो, त्यहाँ चाहिँ मोक्ष, किनभने सिद्धिको भागमा के पर्दछ, होइन मुद्गल पुराणलाई मैले आधार लिएँ भने धर्म अर्थ काम मोक्ष यो सिद्धिको जिम्मामा राख्नु भएको छ गणपतिले, बुद्धिको जिम्मामा 14 विद्याहरू र 64 कलाहरू चाहिँ बुद्धिको जिम्मामा छोड्नु भएको छ। यो दुवैको रिद्धि र सिद्धिको स्वामी को हो भने स्वयं गणपति हो। त्यही भएर यता सिद्धि मार्फतबाट उहाँ मुक्ति पनि दिनुहुन्छ, यता बुद्धि मार्फतबाट उहाँ भुक्ति पनि दिनुहुन्छ। यसरी त उहाँ भुक्ति मुक्तिका स्वामी हुनुहुन्छ, उहाँ भुक्ति मुक्तिका स्वामी हुनुहुन्छ। इह लोकमै अन्त जानु पर्दैन, यही लोकमा गणपतिका उपासकहरू हजुरले देख्नुभएको छ भने बकाइदा चाहिँ नि भौतिक रूपमा पनि सम्पन्न भएको देख्नुहुन्छ र आध्यात्मिक रूपमा पनि स्वयं गणपतिको बलद्वारा उहाँले उचाल दिनुभएको, उहाँको काम उचाल दिने हो, साधकको भार पनि खेप्न सक्ने क्षमता छ। यसर्थ त उहाँ गजानन भनिएको, गजाननका पनि अर्थ छन्, म त्यसको मेरो विषयमा जानेछु। होइन हात्ती किन देखाएको, हात्ती सबैभन्दा प्रबल, सबैभन्दा प्रबल, सबैभन्दा बलियो, सबैभन्दा शक्तिशाली भनेको नि, सबैभन्दा शक्तिशाली शक्तिको रूपमा त्यहाँ व्याख्या गरेको, सर्वशक्तिमानको रूपमा व्याख्या गरेको। तर आफ्ना उपासकलाई के गर्नुहुन्छ, उचालिदिनुहुन्छ, आफ्नो शक्तिद्वारा आफ्नो सामर्थ्यद्वारा आफ्ना उपासकलाई उचालिदिनुहुन्छ। उचालिदिँदाखेरि त उहाँको हात परेको छ, उहाँको हात परिसकेपछि जतिसुकै जड होस्, हेर्नुहोस् त जतिसुकै जड होस्, भुक्ति पनि पाएको छ, मुक्ति पनि पाएको हुन्छ। त्यो स्वाभाविक गुण हो, भुक्ति र मुक्ति भनेर अन्ततिर सिद्धान्त त व्याख्या हुन्छ होला तन्त्रमा, तर भुक्ति र मुक्ति यदि सहजै तरिकाले अनुभूति गम्य तरिकाले यदि बुझ्ने छ भने अरू अरू भुक्ति र मुक्ति दिनुहुन्छ भनेर होइन त्यहाँ चाहिँ नि श्लोकमा पढेर गर्नु होला, तर त्यसको अनुभूतिमा उत्रिने हो भने त्यो सहज यदि हजुरहरूले महागणपतिको उपासकहरू देख्नुभएको छ भने सहजै भुक्ति र मुक्ति सहजै प्राप्त भएको देखिन्छ, सहजै प्राप्त भएको देखिन्छ। त्यो उहाँको विशेषता हो, किन उहाँ सर्वशक्तिमान हो, उहाँ गजानन हो, उहाँ भारी हो, भारी भनेको सर्वशक्तिमान। त्यो भारीमा उपासकहरू जतिवटा उपासक बसे पनि केही फरक पर्नेवाला छैन, जतिसुकै भारी भरकम संस्कारित होइन क्लिष्ट साधक बसे पनि गणपतिको त्यो जुन सामर्थ्य छ त्यो सामर्थ्यले ऊ जहिले पनि के हुन्छ उत्रिरहेकै हुन्छ, माथि उत्रिरहेको हुन्छ। त्यो अर्थको रूपमा पनि महागणपतिको रूपमा लिइन्छ। यो विषयमा हामी भोलि पनि चर्चा गर्नेछु, म दुईवटा तत्त्वबाट मैले गणपतिलाई बुझाउने यहाँहरूमा प्रयत्न गरिरहेको छु। आज नै श्रोता, फेरि पनि म यहाँहरूलाई भजनको श्रृङ्खलामा जोड्न चाहन्छु, स्वीकार्नुहोस् यो भजनमा।

कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98511-0293, 98511-0293।

0: हजारमा दिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: दिस होम, खुसीको कनेक्सन।
2: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 सम्म भजन श्रवण, 11:00 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12:00 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01437614143 01437614143 ओम आश्रम बुढानीलकण्ठ 1।
3: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुमिरन एफएम
3: 100.9 MHz।
5: आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरन एफएम 100.9 MHz सुनिरहनु भएको छ। म प्रस्तुत नारद भण्डारी यहाँहरू समक्ष गणेशको चर्चा लिएर आइरहेको छु। आज कन्नरनाथ, उहाँको प्राकट्योत्सव, महा गणपतिको प्राकट्योत्सव, प्राकट्यको महत्त्वको विषयमा चर्चा गरिरहेका छौँ। र चतुर्थी तिथि, होइन, हिजो हरितालिका तिज थियो, होइन, र आज चतुर्थी, आज गणेश, महागणपतिको प्रादुर्भाव भएको दिन। तन्त्रले पनि आजकै दिन, होइन, भाद्र मासको चतुर्थी तिथिमा महागणपतिको प्राकट्य भएको भनेर आगम रहस्यले पनि भनेको छ, शक्ति सङ्गम तन्त्रले पनि भनेको छ। है, यो शक्ति सङ्गम तन्त्रले व्याख्या गरेको कुरा मैले यहाँहरूलाई मैले भनिरहेको छु। गणेशको नाम विनायक पनि राखिएको छ नि। नायक भनेको नायकत्व भन्छौँ नि हामी, लिडर, होइन, नायकत्व भनेपछि लिडर भनेको त्यो अगुवा, त्यो अगुवाको रूपमा लिन्छ। यदि देवताहरूका पनि अगुवा कोही हुनुहुन्छ भने त्यो भनेको विनायक। यसर्थ गणेशलाई विनायक भनिन्छ। दुईवटा अर्थ लाग्दछ, एउटा नायकत्व र अर्को बी भन्नेले के गरिरहेको छ भने, विगतो नायको यस स्वेच्छाचारी विनायक भनेर भनिएको छ। जसको कोही स्वामी छैन, जसको कोही नायक छैन, उसको नाम के हो? विनायक हो। बुझ्नुहोस् है, विनायकको अर्थ हुन्छ बी भन्नेले। जस्तो हामी भन्छौँ नि, बी भन्ने उपसर्ग त्यहाँ लाग्यो, त्यो बी भनेको छैन भन्ने अर्थमा, नायक, जसको कोही नायक छैन, जो आफैमा स्वतन्त्र छ, पूर्ण रूपमा स्वतन्त्र छ, होइन, जसको कोही अरू स्वामी छैन, ऊ स्वयं के हो? विनायक हो भन्छ। जसको नायक छैन, विनायक भनेको यसले के देखाउनु भयो? यो संसारमा एउटा मात्रै तत्त्व स्वतन्त्र छ, एउटा मात्रै स्वतन्त्र तत्त्व छ, अरू सबै परतन्त्र हुन्, त्यही स्वतन्त्रको अधीनस्थ मात्रै हुन्, अरू सबै चाहिँ नि के हुन्? दास हुन्। केवल एउटा मात्रै स्वामी छ यो संसारको, त्यो स्वामी भनेकै विनायक हुन्। यसर्थ गणेश सम्पूर्णका के हुन्? सम्पूर्ण देवताका पनि, मैले भने अघि नै मैले अर्थ लगाइसकेँ, देवताका पनि, ब्रह्मलोकमा विचरण गर्ने देवताका पनि स्वामी यदि कोही हुनुहुन्छ भने को हुनुहुन्छ? महागणपति हुनुहुन्छ। उहाँको सामर्थ्य बेगर कसैले हल्लिने पनि सामर्थ्य राख्दैनन्। उहाँको निर्णय अन्तिम निर्णय हो, उहाँको निर्णय अन्तिम निर्णय, उहाँको इच्छा अन्तिम इच्छा हो, र उहाँले आँट्नु भएपछि, उहाँको कृपा छ भने नि, उहाँको कृपा दृष्टि यदि शिरमा छ भने कसैले पनि यो संसारमा कुनै त्यस्तो तत्त्व छैन, स्थावर जङ्गमदेखि लिएर ब्रह्मलोक पर्यन्त कुनै त्यस्तो चाहिँ तत्त्व छैन जसले उहाँको इच्छा बेगरको कुनै कार्य गर्न सकोस्। किनभने सबै परतन्त्र छन्, सब जड हुन्, चेतना त केवल महागणपति मात्रै हो। कसैमा केही चेतना छ देखिरहनु भएको छ भने त्यो महागणपति हो, चैतन्यता छ भने महागणपति हो। याद गर्नुहोस्, जुन शब्द प्रयोग गरिन्छ श्वेता स्वरूप परिषदले, फेरि म हजुरहरूलाई सम्बन्ध गर्छु, जुन शब्द छ नि, प्रकृति पुरुष छ र ती दुइटैलाई प्रेरणा दिने प्रेरक तत्त्वको रूपमा जुन ब्रह्मको व्याख्या भएको छ, त्यो प्रेरक तत्त्व भनेको, प्रेरणा दिने तत्त्व भनेकै महागणपति हो। श्वेता स्वरूप परिषदले जुन प्रेरक तत्त्वको रूपमा व्याख्या गरेको छ, त्यो प्रेरक तत्त्व भनेको को? स्वयं महागणपति। किन? गणपतिको काम प्रेरणा दिने हो। प्रेरणाको बीज कहाँ हालिन्छ? बुद्धिमा हालिन्छ। यसर्थ उहाँ कसको स्वामी हो? बुद्धिको स्वामी हो। बुद्धिको स्वामी भनेर किन व्याख्या गरियो? किन सिद्धिका स्वामी भनेर व्याख्या गरियो? गणेशका 8 जुन रूपमा अष्टपास मात्रै होइन, अष्ट सिद्धि पनि छन्। त्यो अष्ट सिद्धिका स्वामी पनि को हुन्? स्वयं महागणपति हुन्। त्यत्तिकै त्यसरी त्यो नाम दिएर आफ्नो भावावेशमा, मैले भने तन्त्रमा त्यत्तिकै भावावेशमा नाम दिँदैन, त्यत्तिकै भावावेशमा दिँदैन। यसो हामी भन्छौँ नि तिमी नै मेरो आमा, तिमी नै मेरो पिता, भावावेशमा भनिएको विषय हुनसक्ला कतैतिर भक्तितिर, भक्तिमा हुन्छ त्यो भावावेशमा आफ्नो परमात्मालाई सम्पूर्ण आफ्ना सखा पनि तिमी हौ, माता पनि तिमी हौ, पिता पनि तिमी हौ भन्न सकेला। तर तन्त्रमा चाहिँ त्यस्तो व्याख्या भएको हुँदैन, व्याख्या गरिँदैन। किन व्याख्या गरिँदैन? किनभने प्रत्येकको कुनै न कुनै मौलिक त्यहाँभित्रको अर्थ हुन्छ, त्यसलाई गुढार्थ भन्छौँ कि हामी। त्यो गुढार्थ भनेको के हो भन्ने कुरा तन्त्रबाट हामीले हेर्नुपर्छ। तर बुद्धिलाई प्रेरणा दिने काम के गर्दछ, कसले गर्नुहुन्छ भन्दाखेरि गणपतिले दिनुहुन्छ। बुद्धि आफैमा जड हो, साङ्ख्यमा फेरि भन्दैछु, बुद्धि आफैमा जड हो, तर त्यो बुद्धिलाई प्रकाशित गर्ने जुन तत्त्व छ, प्रेरणा छ, त्यो प्रेरणा भनेकै चेतनाद्वारा महाचैतन्य तत्त्वबाट हुन्छ। त्यो चैतन्य भनेकै गणपति, ब्रह्मरूप गणपति, यसर्थ महागणपति भनियो। किनभने उहाँलाई विनायक पनि भनियो, किनभने उहाँको अर्को कुनै स्वामी छैन, अर्को कुनै नायक छैन, उहाँ स्वयं आफै पर स्वतन्त्र हुनुहुन्छ, उहाँ स्वेच्छाचारी हुनुहुन्छ, भनेको उहाँ पूर्ण स्वतन्त्र हुनुहुन्छ, उहाँको अर्को कुनै स्वामी छैन, यसर्थ उहाँलाई गणपति भनियो, गणेश भनियो। शब्दको पछाडि ईश, शब्दको पछाडि पति त्यत्तिकै लाग्दैन, त्यसले अर्थ हो उहाँ अन्तिम स्वामी हो, केवल एक, एक हो ब्रह्म, द्वितीय नास्ति, केवल एक एउटा मात्रै ब्रह्म छ, त्यो ब्रह्म भनेकै महागणपति हुनुहुन्छ। र प्रेरित्वा भनेर जुन हुन्छ नि, प्रेरकको रूपमा जुन व्याख्या गरेको छ श्वेता स्वरूप उपनिषद्ले, र वेदले जुन भन्दछ सर्वम खल्विदम ब्रह्म भनेर जुन भन्दछ, त्यो भनेकै गणेशलाई बुझाउन खोजे। सम्पूर्णमा गणेश हुनुहुन्छ, किन सम्पूर्ण गणेशकै शक्तिद्वारा सम्पूर्ण जगत के भइरहेको छ, चालित भइरहेको छ। यो विषय महत्त्वपूर्ण हो, यसलाई एकदम महत्त्वका साथ हामीले बुझ्नुपर्छ। महागणपतिको साधना गर्दा के हुन्छ, उज्ज्वल बुद्धि प्राप्त हुन्छ, उज्ज्वल बुद्धि प्राप्त हुन्छ, सात्विक बुद्धि प्राप्त हुन्छ, बुद्धि सात्विक हुन्छ। उपासना गर्दा के हुन्छ, रिद्धि र सिद्धि दुवै प्राप्त हुन्छ, अर्थात् भुक्ति र मुक्ति दुवै प्राप्त हुन्छ। उपासना गर्नुहोस् अनि थाहा भइहाल्छ, मैले भनिरहनै पर्दैन। यदि चैतन्य मन्त्र प्राप्त गर्नुभएको छ, सद्गुरुबाट प्राप्त गर्नुभएको छ, र नियमपूर्वक उपासना गरिरहनु भएको छ भने आफ्नो मन्त्रले अथवा परमात्माले आफ्नो गुण आविर्भाव गर्न थाल्नुहुन्छ। यदि थाल्नुहुन्न भने मन्त्रशास्त्र झुटो हुन थाल्दछ। मन्त्रशास्त्र झुटो होइन, झुटो हुँदैन। उपासनामा उत्रिनुहोस्, यो सबै सम्पूर्ण चाहिँ गुणहरूको स्वयं के हुन थाल्दछ भने यसको सङ्केत हजुरहरूले पाउन थाल्नुहुन्छ। अर्को गणपतिलाई अथवा गणेशलाई के पनि भनिएको छ भने गणपति होइन, जीव र आत्माका पति भनेर भनिएको छ। जीव भनेको यो जीव समुदायमा यो सङ्ख्य नै अर्थ लाग्ला, वेदान्तको अर्थमा लाग्ला, भनेको हरेक सम्प्रदायकोबाट, हरेक मार्गबाट गणेशलाई, हरेक मार्गको एउटै मात्रै प्रतिपाद्य विषय यदि छ भने त्यो स्वयं गणपति हुन् भनेर भन्न खोजेको। मुद्गल पुराणले वेदान्तबाट पनि गणपतिलाई प्रमाणित गरेको छ, शक्तिबाट पनि गरेको छ, साङ्ख्यबाट पनि गरेको छ, हेर्नु है, कथानक रूपबाट पनि गरेको छ, र पाञ्चायन देवताको मूलको रूप पनि व्याख्या गरेको छ। यो कुनै पनि अर्थ मेरो होइन, म कुनै पनि अर्थ मेरो चाहिँ नि अर्थमा मैले लिएको छैन, यो प्रत्येकमा हजुरहरूले मुद्गल पुराण हेर्नुभयो भने मुद्गल पुराण आफैमा महत्त्वपूर्ण पुराणको रूपमा लिइन्छ। स्वयं कृष्णद्वैपायनले रचना गर्नुभएको पुराण होइन, पुराणमध्येको एउटा विशिष्ट पुराण के हो, मुद्गल पुराण हो। त्यही भएर मुद्गल पुराण हजुरले हेर्नुभयो भने त्यहाँ स्पष्ट रूपमा चर्चा आउँछ। आदरणीय श्रोता, फेरि पनि यहाँहरूलाई म भजनको श्रृङ्खलामा जोड्न चाहन्छु, स्वीकार्नुहोस् यो भजन।

कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98511-0293, 98511-0293।

0: 3000मा डिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिस होम, खुसीको कनेक्सन।
2: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 भजन श्रवण, 11:00 देखि 11:30 ध्यान साधना, 11:30 देखि 12:00 सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 भजन गायन। थप जानकारीका लागि 01437614143 01437614143 ओम आश्रम बुढानीलकण्ठ 1।
3: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुमिरन एफएम
3: 100.9 मेगाहर्ज।

चौरासी सिद्धमा नि पर्नुहुन्छ, मैले उहाँको बारेमा आज चर्चा गरिरहेको छु। मैले एउटा विषय राखेँ, अनौठो विषय पनि राखेँ। हामी सामान्यतया गणेश भनेपछि हामीले पार्वती शिव पार्वतीका पुत्रको रूपमा लिन्छौँ। यो विषय मैले प्रसङ्ग अगाडि पनि लिइसकेको छु, व्याख्या गरिसकेको छु, यदि हजुरहरूले श्रृङ्खलाबद्ध मेरो कार्यक्रम सुन्नुभएको हो भने। हामीले गणेशलाई सामान्यतया शिव र पार्वतीको सन्तानका रूपमा हामीले बुझेका छौँ, तर म हजुरहरूलाई जानकारी गराउँ, गणेश आदि गणपति ब्रह्मस्वरूप गणपति हुनुहुन्छ। अघि मैले भने सबै पाञ्चायन देवताका पनि ईश हुनुहुन्छ, भनेको शिवको पनि ईश हुनुहुन्छ। मुद्गल पुराणका अनुसार शिव पनि स्वयं महागणपतिका अंशरूप कलामस हुनुहुन्छ भनेर भनिएको छ। मुद्गल पुराणलाई मैले आधार मानेर भन्यो भने स्वयं पार्वती र शिव दुवैको उपासनाको फलरूप गणेश कुमारले उपासना गर्नुभएको छ, महागणपतिको उपासना गर्नुभएको छ, र महागणपतिले शिव र पार्वतीलाई वरदान दिनुभएको छ कि म तपाईँको पुत्र रूपमा जन्मिनेछु भनेर भनिएको छ। मैले मुद्गल पुराण लिएको है, मुद्गल पुराणलाई प्रमाण लिएको। त्यही भएर गणपति छोराको रूपमा त अवतरित हुनुभएको मुद्गल पुराणको अनुसार। त्यति मात्रै होइन, मुद्गल पुराण भनेर जुन मैले भन्छु, मुद्गल भनेको महागणपतिका अत्यन्तै विरलै चाहिँ उपासक भक्त पराभक्तमध्येको एक भक्त होइन मुद्गल हुनुहुन्थ्यो। अनि उहाँको प्रसङ्ग किन आउँछ भने हामीले मुद्गल पुराणमै पनि हामीले देख हेर्न सक्छौँ, जब दक्ष प्रजापति, जब सतीदेवीका पिता दक्ष प्रजापतिले जब शिवले सम्मान नगरेको, ससुरालाई सम्मान नगरेको भन्ने भइसकेपछि एउटा ठुलो आयोजना गर्नुहुन्छ। त्यो आयोजना गर्दाखेरि होइन आयोजना गर्नुहुन्छ र त्यो आयोजना गरिसकेपछि त्यहाँबाट जुन विद्वंस भएर उहाँ हुन्छ नि, अब सतीदेवीले त्यहाँ होइन अग्नि समाधि लिनुभएको, अनि समाधि लिइसकेपछि शिव रिसाउनु भएको होइन, त्यसपछि रुद्रलाई पठाउनु भएको, अनि त्यसपछि दक्ष प्रजापतिको शिर काटिएको, यो सबै घटना छ नि। यो घटना किन भयो मुद्गल पुराणले, यो किन भयो घटना भन्दाखेरि, राम्रो काम थियो नि त, उपासना यज्ञ गर्नु भनेको नराम्रो काम हो त, यसो बुझ्नुहोस् त, यसो हेर्नुहोस् त, यज्ञ गर्नु, तप गर्नु, चाहिँ नि अनुष्ठान गर्नु भने नराम्रो हो त, नराम्रो हो त, होइन नि। एउटा शिवलाई मात्र नबोलाएको, अरू सबैलाई त बोलाइएको थियो नि त, देवी देवता त बोलाइएको थियो, त्यत्रो ठुलो अपराध त होइन। हेर्नुहोस् है, त्यत्रो ठुलो अपराध होइन, यज्ञ यज्ञादि गर्दा भगवान्को कर्म गर्दा पनि कहीँ नराम्रो हुन्छ त, हुँदैन नि। हामीले केवल शिवलाई हेरेर मात्रै के गर्यौँ भने हामीले व्याख्या गरिरहेको छौँ कि त्यो घटनालाई। त्यो घटना हेर्नुहोस् त, परमात्माको उपासना गर्ने जहाँ ब्रह्मको उपासना भइरहेको छ त्यहाँ गलत हुन्छ, हुँदैन नि। तर किन त्यत्रो विध्वंस मच्यो, सतीदेवी किन गएर हाम फाल्नुभयो होइन, किन चाहिँ नि अग्नि समाधि लिनुभयो, अनि शिवले किन चाहिँ नि रुद्रलाई पठाएर उसको चाहिँ दक्ष प्रजापतिको शिर काट्यो, यसको घटनाको पछाडिको जुन कारण के हो थाहा छ? त्यो कारण भनेको दक्ष प्रजापतिले उपासना गर्दा उहाँले उपासना अथवा सुरुवात, त्यो उपासनाको सुरुवात कसको गर्नु पर्थ्यो भने गणेशको गर्नु पर्थ्यो। गणेशको साधनै नगरिकन, गणेशलाई आह्वानै नगरिकन, गणेशको अनुमति नै नलिकन के गरिएको छ, के गरिएको छ, अनुष्ठान सुरु गरिएको छ। यहाँ त्यही भएर त तन्त्र खतरनाक हो भनेर भनेको त्यही त हो नि। यदि गुरु आज्ञा छैन भने, गुरु आज्ञा नलिकन गरिएको चाहिँ नि अनुष्ठानबाट के प्राप्ति हुन्छ, त्यो भनेको विघ्न नै प्राप्त हुन्छ, विघ्न नै प्राप्त हुन्छ। विघ्न भएन, त्यो विघ्नहर्ता तत्त्वलाई आज्ञा लिनु पर्दैन, त्यो विघ्नहर्ताको उपासना गर्नु पर्दैन, त्यो विघ्नहर्तालाई त्यहाँ आह्वान गर्नु पर्दैन। त्यही भएर आज हेर्नुहोस् त, हामी हरेक कर्मकाण्डमा के गर्छौँ, गणेश अनिवार्य रूपमा हामी गणेशको उपासना गर्छौँ। किन गरेको, आउने जुन विघ्न छ त्यो विघ्नको जिम्मा हजुरले लिनुहोस्, यो निर्विघ्न सम्पन्न होस् परमात्मा भनेर हामीले भन्छौँ नि। निर्विघ्न भन्ने शब्द, त्यो निर्विघ्नता दिनेवाला को हुन् त, त्यो निर्विघ्न दिनेवाला जुन शक्ति हुनुहुन्छ उहाँ महागणपति हुनुहुन्छ। महागणपति बेगरको उपासना निष्फल मात्रै भएर घाँटी नै काटिनु परेन दक्ष प्रजापतिको। दक्ष प्रजापति चान्चुन व्यक्ति थिएनन्, याद गर्नुहोस्, दक्ष प्रजापति चान्चुन व्यक्ति, जस्तै रावण चान्चुन व्यक्ति थिएनन्, महाज्ञानी थिए, त्यस्तै दक्ष प्रजापति नि महाज्ञानी थिए, त्रिपुरा सुन्दरीका साधक थिए दक्ष प्रजापति, शक्ति उपासक थिए, ज्ञानी थिए, कसरी ज्ञानी थिएनन्? त्यत्रा शक्तिहरूलाई पुत्री रूपमा ग्रहण गर्नको निमित्त कति तप थियो होला, कति चाहिँ ज्ञान थियो होला। हामी त्यो हामी एउटा कथामा मात्रै अल्झेका छौँ, त्यसको अन्तर्निहित विषयतिर हामी जहाँ गएकै छैनौँ। दक्ष प्रजापति स्वयंले गणेशको प्रार्थना नगर्ने भएको कारणले गर्दाखेरि, अज्ञानवश गुरु आज्ञा नलिएको कारणले गर्दाखेरि होइन,
गुरु आज्ञा नलिकन उपासना अथवा चाहिँ नि कुनै अनुष्ठान गर्ने

कारणले गर्दा त्यो अनुष्ठानले विपरीत फल दिएको, यसर्थ तन्त्र जिस्किने विषय होइन भनिएको। त्यहाँ तन्त्र उपासना भएको थियो, तन्त्र उपासना भएको थियो। कसैले भन्छ दक्ष प्रजापतिलाई वेद मार्गबाट जानुभएको भनेर भनिन्छ है, होइन उहाँ वेदमार्गी हुनुहुन्थ्यो, शिव चाहिँ नि शाक्त मार्गी हुनुहुन्थ्यो, वेदमार्गीलाई मन परेन शाक्त मार्गीको, किनभने अगोरी शिव त्यो मन नपरेपछि ज्वाइँ मन नपरेको भनिने कथा पनि आउँछ, नआउने होइन। तर अन्तर्निहित रूपमा जे जति मार्ग गरिरहनु भएको छ होइन, देखिन्छ दक्ष प्रजापतिको पनि एउटा चाहिँ शक्ति साधनाका विषयहरू त्यहाँ देखा पर्दछ, देखा परेको देखिन्छ विभिन्न उसमा। अन्ततिर जान्न, उहाँले मुद्गल पुराण अनुसार मैले भनिरहँदा उहाँले के गर्नु बिर्सिनुभयो, गणेशको प्रार्थना गर्न बिर्सिनुभयो। प्रार्थना नभएपछि के हुन्छ, बुद्धिलाई आफ्नो स्वामीको, आफ्नो स्वामीको उपासना नभएपछि बुद्धिलाई रिस उठ्यो कि रिस उठेन, श्रीमतीलाई त रिस उठ्यो गणेशको श्रीमतीलाई। अनि बुद्धिले के गरिदिनु भयो, दक्ष प्रजापतिको बुद्धि भ्रमित गरिदिनु भयो। भ्रमित गरिदिइसकेपछि उसको भएको शिवसँग रिस त्यही भएर उठेको। त्यही भएर आफ्नै छोरीलाई त्यत्रो के भन्नु होला, त हेर्नु त बुद्धिमा के प्रवेश, बुद्धि कसरी प्रवेश गरिदिनु भयो दक्ष प्रजापतिको, कि आफ्नै छोरीलाई सुन्न नहुने शब्दहरू बोलिदिनु भयो, जुन कुरो सुन्न नसकेर के भयो, गएर चाहिँ अग्निमा हाम फालिदिनु भयो। हाम फालिसकेपछि पनि आएर के गरिदिनु भयो, अब त्यो त्यसपछिको त परिणाम घाँटी नै काटिनु पऱ्यो। घाँटी काटेपछि जब उहाँलाई थाहा भयो यस्तो यस्तो भयो भनेपछि उहाँलाई मुद्गलले, मुद्गल ऋषिले के गर्नुभएको छ, महागणपतिको होइन बारेमा उहाँले के गर्नुभएको छ, ज्ञान दिनुभएको छ, जुन कुरा मुद्गल पुराणमा उल्लेख छ। यो विषय महत्त्वपूर्ण विषय हो, यो विषय धेरै चर्चा पनि भएको थिएन होला हजुरहरूले सम्भवतः, अब जान्नुभएको त जान्नुभएको होला, म यति चाहिँ विश्वस्त छु कि धेरै व्यक्तिहरूलाई यो पृष्ठभूमि छ, यो पृष्ठभूमि थाहा थिएन। तर गणपतिको साधना अनिवार्य रूपमा हरेक अनुष्ठानमा पहिला गणपतिको उपासना हुनैपर्छ, गणेशको आह्वान हुनैपर्छ। त्यो गणेश भनेका के हुन्, कन्हडनाथ हुन्, गुरु आज्ञा लिएको गुरु, तिनवटा गुरु दिव्यौग मानवौग सिद्ध्यौग गुरु हुनुहुन्छ। यसको मतलब गुणेशको मैले लिएँ चाहिँ भने मैले सुरु गरेँ होइन, त्यति मात्रै होइन, वर्तमान गुरुको पनि आज्ञा लिनु पर्यो र अर्को गणेशको पनि आज्ञा लिनु। त्यो हरेक अनुष्ठानमा हजुरहरूले हेर्नुहोस् त, गुरु आज्ञा, भौतिक गुरुको आज्ञा त लिने एउटा यो परिपाटी छ नै, तथापि पनि महागणपतिको पनि के लिएको छ, अनुमति लिएर हामीले के गर्ने गरेका छौँ। हाम्रा हरेक वेद हुन् कि निगम हुन् कि आगम हुन्, दुइटै मार्गमा गणपतिको आह्वान अनिवार्य मानिएको छ। किनभने त्यसबाट हामीलाई विघ्न, हामीलाई जुन विघ्न छ त्यो विघ्नको हर्ता, विघ्नहर्ताको रूपमा कसलाई लिइन्छ भने गणपतिलाई लिइन्छ। यसर्थ गणेशको नाम विघ्नहर्ता पनि हो। आज महागणपतिको प्राकट्य भएको दिन, आज महागणपति कन्नडनाथको, नाथ परम्पराका सिद्ध गुरु आदिगुरु कन्नडनाथको विशेष पूजन दशमा विद्या सिद्धपीठमा भइरहेको छ। उक्त कार्यक्रमको बारेमा यहाँहरूलाई मैले जानकारी दिँदै आजको यस कार्यक्रमबाट म बिदा माग्ने अनुमति माग्छु। अलख निरञ्जन, अलख निरञ्जन, अलख निरञ्जन आदेश।

कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376-143, 01-4376-143, 98-511-0293, 98-511-0293।

0: 1000 मा 20 वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत 1 महिनादेखि 1 वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिस होम, खुसीको कनेक्सन।
2: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11 सम्म भजन श्रवण, 11 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01-43-76-143 01-43-76-143 ओम आश्रम बुढानीलकण्ठ 1।
3: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुमिरन एफएम
3: 100.9 मेगाहर्ट्ज।

0: तपाईँलाई थाहा छ, हाम्रै बुढा नीलकण्ठमा वरिष्ठ चिकित्सकहरूबाट विभिन्न रोगहरूको उपचार सुलभ र सहज रूपमा नै प्राप्त भइरहेको छ।
1: यदि थाहा छैन भने थाहा पाइहाल्नुहोस्। बुढा नीलकण्ठ वडा नम्बर 3 निलोपुलमा रहेको सुश्रुत मेडिकल सेन्टर मार्फत सहज र सुलभ स्वास्थ्य सेवा आफ्नै ठाउँमा उपलब्ध भइरहेको छ।
0: प्याथोलोजी ल्याब, ECG, अल्ट्रासाउन्ड सहित बाल रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञहरूबाट यहाँ नियमित स्वास्थ्य परीक्षण गरिराखिएको छ।
1: सम्पर्क सुश्रुत मेडिकल सेन्टर बुढा नीलकण्ठ वडा नम्बर 3 निलोपुल।
0: मोबाइल नम्बर 97435948 70, 97435948 71।

0: सिम्बुमाई आयुर्वेदिक औषधालय अब तपाईँको आँगनमा। पाइल्स, फिस्टुला, फिसरको बिना अपरेसन उपचार, ग्यास्ट्रिक, गानगोला, कब्जियत, एसिडिटी, अपच, अरुचि, अनिन्द्रा, अल्सर, बाथ, युरिक एसिड, नसा सम्बन्धी, नसा च्यापिएको, हड्डी खिएको, ढाड कम्मर दुख्ने, मांसपेशी झमझमाउने, महिला तथा पुरुषको यौन उत्तेजना नहुने, शीघ्र स्खलन हुने, महिला सम्बन्धी महिनावारी गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने, टाउको दुख्ने, रुगा खोकी, पिनास, घाँटी दुख्ने, जन्डिस, पत्थरी, मोटोपना घटाउने वा बढाउने, अनुहारको चाया पोतो, डन्डीफोर, घाउ खटिरा, एलर्जी, छाला चिलाउने आदिको सुविधा सहित आयुर्वेदिक तरिकाले उपचार गरिन्छ।
1: सम्पर्क सिम्बुमाई आयुर्वेदिक औषधालय, बुढानीगण्ठ चपली, मोबाइल नम्बर 9841-9522-00, 9828-5856-36, 9828-5856-36। सिम्बुमाई आयुर्वेदिक औषधालय, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
2: सुमिरन एफएम 100.9 मेगाहर्ज।

सम्पूर्ण विद्यालयका पाठ्य पुस्तकहरू, स्टेसनरीका सामानहरू, गिफ्ट आइटम तथा खेलकुदका सामग्रीहरू, आवश्यकता अनुसारका जुनसुकै स्टेसनरी सामग्रीहरू अर्डर गर्न सकिन्छ। शारदा पुस्तक सदन, ओम आश्रम जाने बाटो नजिकै। सम्पर्क 98511 45064, 98511 45064।

0: अय्या, यो ढाड कम्मर दुखेरै म त हैरान भइसकेँ भने।
1: यति सानो समस्यामा पनि चिन्ता लिएर बस्नुपर्छ त भने ल यो सन्देश सुन्नुहोस् त।
2: कोरियन प्रशिक्षकबाट प्रत्यक्ष रूपमा तालिम प्राप्त, विगत 15 वर्षदेखि निरन्तर उपचार सेवा प्रदान गर्दै आउनुभएका वरिष्ठ थेरापिस्ट सुशील अर्यालबाट उपचार गराई ढुक्क हुनुहोस्।
1: आयुर्वेदिक मसाज, कोरियन मसाज तथा अकुप्रेसर विधिद्वारा कम्मर तथा मेरुदण्डको दुखाइ, थकान महसुस भइरहने लगायतका समस्याको सफल उपचार।
2: उपचारका लागि सम्पर्क वरिष्ठ थेरापिस्ट दृष्टिविहीन सुशील अर्याल, ओजस आयुर्वेदिक हस्पिटल, सामाखुशी चोकबाट रानीबारी जाँदा 10 घर पर। फोन 01-4963-161, 98-49-39-1232, 98-49-39-1232।

स्कुल कलेजका युनिफर्म, सर्ट, प्यान्ट, स्कर्ट, कोट, टाई, बेल्ट, ट्र्याक सुट, स्वेटर, होस्टेल ड्रेस, होटल, हस्पिटल र सेक्युरिटी युनिफर्म, हाउस युनिफर्म, स्पोर्ट्स युनिफर्म लगायत सम्पूर्ण युनिफर्मको लागि सिद्धि इन्टरप्राइजेस, बुढानीकण्ठ 3, गणेश चोक. सम्पर्क 01-4377-969, 01-4377-969.

0: पुरानोसँग नयाँ बाइक साट्न, पुरानो बेच्न, नयाँ बाइक किन्न, सर्भिसिङ गर्न अब टाढा जानै पर्दैन।
1: जेन्युन पार्ट सहित बजाज बाइकको सर्भिसिङ, सेल्स तथा एक्सचेन्ज, साथमा फाइनान्सको सुविधा पनि। एनटी अटो हब, रुद्रेश्वर चोक, बुढा नीलकण्ठ। फोन 01-5925-597, मोबाइल 98-088-3007-1, 98-49-13-12-16, 98-49-13-12-16। एनटी अटो हब, रुद्रेश्वर चोक, बुढा नीलकण्ठ।

0: सिम्बुमाई आयुर्वेदिक औषधालय अब तपाईँको आँगनमा। पाइल्स, फिस्टुला, फिसरको बिना अपरेसन उपचार, ग्यास्ट्रिक, गानगोला, कब्जियत, एसिडिटी, अपच, अरुचि, अनिन्द्रा, अल्सर, बाथ, युरिक एसिड, नसा सम्बन्धी नसा च्यापिएको, हड्डी खिएको, ढाड कम्मर दुख्ने, मांसपेशी झमझमाउने, महिला तथा पुरुषको यौन उत्तेजना नहुने, शीघ्र स्खलन हुने, महिला सम्बन्धी महिनावारी गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, टाउको दुख्ने, रुगाखोकी, पिनास, घाँटी दुख्ने, जन्डिस, पत्थरी, मोटोपना घटाउने वा बढाउने, अनुहारको चायापो, डन्डीफोर, घाउ, खटिरा, एलर्जी, छाला चिलाउने आदिको सुविधा सहित आयुर्वेदिक तरिकाले उपचार गरिन्छ।
1: सम्पर्क सिम्बुमाई आयुर्वेदिक औषधालय, बुढानीकण्ठ, चपली। मोबाइल नम्बर 9841952200, 9828558536, 9828558536। सिम्बुमाई आयुर्वेदिक औषधालय, एकपटक सेवा गर्ने मौका दिनुहोस्।

0: स्वस्थ जीवनको आधार वैज्ञानिक तथा विशेषज्ञ आयुर्वेदिक उपचार महाकाल आयुर्वेद उपचार केन्द्र बालाजू बाइपास। के तपाईँलाई दिसा गर्दा दुख्छ, पोल्छ, रगत जान्छ वा मासु पलाएको छ?
1: यदि यसो भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर पनि भएको हुन सक्छ।
0: विगत 20 वर्षदेखि आयुर्वेद उपचार गर्दै आइरहेको महाकाल आयुर्वेद उपचार केन्द्रमा विशेषज्ञ डाक्टरद्वारा बिना अपरेसन पाइल्स, फिसर, फिस्टुलाको सफल उपचार भइरहेको छ। साथै ग्यास्ट्रिक, अल्सर, कब्जियत, पत्थरी, जन्डिस तथा हेपाटाइटिस, पिनास, माइग्रेन, यौन दुर्बलता, नपुंसकता, छाला रोग, दाद, दुबी, डन्डीफोर, कपाल झर्ने, सुगर, बाथ, प्यारालाइसिस, मानसिक तथा अन्य दीर्घ रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्। महाकाल आयुर्वेद उपचार केन्द्र बालाजू बाइपास, फोन नम्बर 01-4987-917, 4987-917, 98-510-69-555, 98-510-69-555।

0: तपाईँलाई थाहा छ हाम्रै बुढानील कण्ठमा वरिष्ठ चिकित्सकहरूबाट विभिन्न रोगहरूको उपचार सुलभ र सहज रूपमा नै प्राप्त भइरहेको छ।
1: यदि थाहा छैन भने थाहा पाइहाल्नुहोस्। बुढानील कण्ठ वडा नम्बर 3 निलोपुलमा रहेको सुश्रुत मेडिकल सेन्टर मार्फत सहज र सुलभ स्वास्थ्य सेवा आफ्नै ठाउँमा उपलब्ध भइरहेको छ।
0: प्याथोलोजी ल्याब, ECG, अल्ट्रासाउन्ड सहित बाल रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञहरूबाट यहाँ नियमित स्वास्थ्य परीक्षण गरिराखिएको छ।
1: सम्पर्क सुश्रुत मेडिकल सेन्टर बुढानील कण्ठ वडा नम्बर 3 निलोपुल।
0: मोबाइल नम्बर 97435 9548 70, 97435 9548 71।

0: तपाईँलाई फ्लेक्स प्रिन्ट, फ्लेक्स बोर्ड, भिनाइल प्रिन्ट, वान वे भिजन लाइट बोर्ड, 2D 3D लाइट बोर्ड, स्टिल लेटर, स्टिल लेटर बोर्ड, ब्रास लेटर सम्बन्धी सेवा चाहिएको छ?
1: ओहो, यति धेरै सेवा एकै ठाउँमा पाइन्छ र?
0: ल, किन नपाउनु? हाम्रै बुढा नीलकण्ठ भंगालमा रहेको कान्तिपुर आर्टमा यी सबै सुविधा पाइहालिन्छ नि।
2: त्यति मात्रै हो र, स्कुलका लागि आवश्यक सिल्ड, मेडल, कप, टोकन अफ लभ, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, प्रमाणपत्र प्रिन्ट लगायतका सेवा पनि एकै ठाउँमा पाइन्छ। साथै इभेन्टका लागि आवश्यक साउन्ड सिस्टमको पनि व्यवस्था छ।
0: सम्पर्क क्रान्ति कुमार महतो, कान्तिपुर 8, बुढानीकण्ठ 2, भंगालेश्वर चोक, भंगाल। फोन नम्बर 01-4371-498, 98-510-37-880, 98-010-37-880। कान्तिपुर 8, भंगाल।

आफ्नै हेचरीमा उत्पादित गुणस्तरीय चल्ला, आफ्नै दाना फ्याक्ट्री अनि हामीसँग छ आफ्नै पोल्ट्री फार्म, जहाँबाट हामी उत्पादन गर्छौँ स्वस्थ अनि गुणस्तरीय कुखुराको मासु। यससँगै आधुनिक चिकन प्रशोधन र बिक्री केन्द्र। अब हाम्रो उत्पादन लागतमा गुणस्तरीय कुखुराको मासु तपाईँको ठाउँमा। बीएनजी पोल्ट्री सप्लायर्सद्वारा सञ्चालित सक्सेस हाइजेनिक चिकन मिट मार्ट, हात्तीगौडाबाट टोखा जाने बाटो विष्णुमती खोलाको पुलसँगै। सम्पर्क 01-4376-248, 4376-248।

माया ती स्वर्ग वरदान भन्थे, मायामा धनी गरिब जात भात केही हुँदैन भन्थे, माया त निश्चल हुन्छ भन्थे। तर आज यही माया धन सम्पत्तिमा तौलिन थालेका छन्। माया त एउटा धनीहरूको लागि मात्रै रहेछ, मन हुनेको लागि यो माया होइन रहेछ। मैले हारे भने

0: तपाईँलाई फ्लेक्स प्रिन्ट, फ्लेक्स बोर्ड, भिनाइल प्रिन्ट, वान वे भिजन लाइट बोर्ड, 2D 3D लाइट बोर्ड, स्टिल लेटर बोर्ड, ब्रास लेटर सम्बन्धी सेवा चाहिएको छ।
1: ओहो, यति धेरै सेवा एकै ठाउँमा पाइन्छ र?
0: ल, किन नपाउनु? हाम्रै बुढा नीलकण्ठ भंगालमा रहेको कान्तिपुर आर्टमा यी सबै सुविधा पाइहालिन्छ नि।
2: त्यति मात्रै हो र, स्कुलका लागि आवश्यक सिल्ड, मेडल, कप, टोकन अफ लभ, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, प्रमाणपत्र प्रिन्ट लगायतका सेवा पनि एकै ठाउँमा पाइन्छ। साथै इभेन्टका लागि आवश्यक साउन्ड सिस्टमको पनि व्यवस्था छ।
0: सम्पर्क क्रान्ति कुमार महतो, कान्तिपुर 8, बुढानीकण्ठ 2, भंगालेश्वर चोक, भंगाल। फोन नम्बर 01-4371-498, 98-510-37-880, 98-010-37-880। कान्तिपुर 8, भंगाल।

सिम्बुमाई आयुर्वेदिक औषधालय अब तपाईँको आँगनमा। पाइल्स, फिस्टुला, फिसरको बिना अपरेसन उपचार, ग्यास्ट्रिक, गानगोला, कब्जियत, एसिडिटी, अपच, अरुचि, अनिन्द्रा, अल्सर, बाथ, युरिक एसिड, नसा सम्बन्धी, नसा च्यापिएको, हड्डी खिएको, ढाड कम्मर दुख्ने, मांसपेशी झमझमाउने, महिला तथा पुरुषको यौन उत्तेजना नहुने, शीघ्र स्खलन हुने, महिला सम्बन्धी महिनावारी गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने, टाउको दुख्ने, रुगा खोकी, पिनास, घाँटी दुख्ने, जन्डिस, पत्थरी, मोटोपना घटाउने वा बढाउने, अनुहारको चाया पोतो, डन्डीफोर, घाउ खटिरा, एलर्जी, छाला चिलाउने आदिको सुविधा सहित आयुर्वेदिक तरिकाले उपचार गरिन्छ। सम्पर्क सिम्बुमाई आयुर्वेदिक औषधालय, बुढानीगण्ठ चपली, मोबाइल नम्बर 9841-9522-00, 9828-5856-36, 9828-5856-36। सिम्बुमाई आयुर्वेदिक औषधालय, एकपटक सेवा गर्ने मौका दिनुहोस्।

0: स्वस्थ जीवनको आधार वैज्ञानिक तथा विशेषज्ञ आयुर्वेदिक उपचार महाकाल आयुर्वेद उपचार केन्द्र बालाजु बाइपास। के तपाईँलाई दिसा गर्दा दुख्छ, पोल्छ, रगत जान्छ वा मासु पलाएको छ?
1: यदि यसो भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर पनि भएको हुन सक्छ।
0: विगत 20 वर्षदेखि आयुर्वेद उपचार गर्दै आइरहेको महाकाल आयुर्वेद उपचार केन्द्रमा विशेषज्ञ डाक्टरद्वारा बिना अपरेसन पाइल्स, फिसर, फिस्टुलाको सफल उपचार भइरहेको छ। साथै ग्यास्ट्रिक, अल्सर, कब्जियत, पत्थरी, जन्डिस तथा हेपाटाइटिस, पिनास, माइग्रेन, यौन दुर्बलता, नपुंसकता, छाला रोग, दाद, दुबी, डन्डीफोर, कपाल झर्ने, सुगर, बाथ, प्यारालाइसिस, मानसिक तथा अन्य दीर्घ रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्। महाकाल आयुर्वेद उपचार केन्द्र बालाजु बाइपास, फोन नम्बर 01-4987-917, 98510-69555, 98510-69555।

0: पुरानोसँग नयाँ बाइक साट्न, पुरानो बेच्न, नयाँ बाइक किन्न, सर्भिसिङ गर्न अब टाढा जानै पर्दैन।
1: जेन्युन पार्ट सहित बजाज बाइकको सर्भिसिङ, सेल्स तथा एक्सचेन्ज, साथमा फाइनान्सको सुविधा पनि। एनटी अटो हब, रुद्रेश्वर चोक, बुढा नीलकण्ठ। फोन 01-5925-597, मोबाइल 98-088-3007-1, 98-49-13-12-16, 98-49-13-12-16। एनटी अटो हब, रुद्रेश्वर चोक, बुढा नीलकण्ठ।

0: अय्या, यो ढाड कम्मर दुखेर म त हैरान भइसकेँ भने।
1: यति सानो समस्यामा पनि चिन्ता लिएर बस्नुपर्छ त भने ल यो सन्देश सुन्नुहोस् त।
2: कोरियन प्रशिक्षकबाट प्रत्यक्ष रूपमा तालिम प्राप्त, विगत 15 वर्षदेखि निरन्तर उपचार सेवा प्रदान गर्दै आउनुभएका वरिष्ठ थेरापिस्ट सुशील अर्यालबाट उपचार गराई ढुक्क हुनुहोस्।
1: आयुर्वेदिक मसाज, कोरियन मसाज तथा अकुप्रेसर विधिद्वारा कम्मर तथा मेरुदण्डको दुखाइ, थकान महसुस भइरहने लगायतका समस्याको सफल उपचार।
2: उपचारका लागि सम्पर्क वरिष्ठ थेरापिस्ट दृष्टिविहीन सुशील अर्याल, ओजस आयुर्वेदिक हस्पिटल, सामाखुसी चोकबाट रानीबारी जाँदा 10 घर पर। फोन 01-4963-161, 98-49-39-1232, 98-49-39-1232।

सम्पूर्ण विद्यालयका पाठ्य पुस्तकहरू, स्टेसनरीका सामानहरू, गिफ्ट आइटम तथा खेलकुदका सामग्रीहरू, आवश्यकता अनुसारका जुनसुकै स्टेसनरी सामग्रीहरू अर्डर गर्न सकिन्छ। शारदा पुस्तक सदन, ओम आश्रम जाने बाटो नजिकै। सम्पर्क 98511 45064, 98511 45064।

0: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज। सम्पूर्ण विद्यालयका पाठ्य पुस्तकहरू, स्टेसनरीका सामानहरू, गिफ्ट आइटम तथा खेलकुदका सामग्रीहरू, आवश्यकता अनुसारका जुनसुकै स्टेसनरी सामग्रीहरू अर्डर गर्न सकिन्छ। शारदा पुस्तक सदन, ओम आश्रम जाने बाटो नजिकै। सम्पर्क 98511 45064, 98511 45064।

0: स्कुल कलेजका युनिफर्म, सर्ट, पाइन्ट, स्कर्ट, कोट, टाई, बेल्ट, ट्र्याक सुट, स्वेटर, होस्टेल ड्रेस, होटल, हस्पिटल र सेक्युरिटी युनिफर्म, हाउस युनिफर्म, स्पोर्ट्स युनिफर्म लगायत सम्पूर्ण युनिफर्मको लागि सिद्धि इन्टरप्राइजेस, बुढानीकण्ठ 3, गणेश चोक,
1: सम्पर्क 01-4377-969, 01-4377-969।

0: सिम्बुमाई आयुर्वेदिक औषधालय अब तपाईँको आँगनमा। पाइल्स, फिस्टुला, फिसरको बिना अपरेसन उपचार, ग्यास्ट्रिक, गानगोला, कब्जियत, एसिडिटी, अपच, अरुचि, अनिन्द्रा, अल्सर, बाथ, युरिक एसिड, नसा सम्बन्धी नसा च्यापिएको, हड्डी खिएको, ढाड कम्मर दुख्ने, मांसपेशी झमझमाउने, महिला तथा पुरुषको यौन उत्तेजना नहुने, शीघ्र स्खलन हुने, महिला सम्बन्धी महिनावारी गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, टाउको दुख्ने, रुगाखोकी, पिनास, घाँटी दुख्ने, जन्डिस, पत्थरी, मोटोपना घटाउने वा बढाउने, अनुहारको चायापो, डन्डीफोर, घाउ, खटिरा, एलर्जी, छाला चिलाउने आदिको सुविधा सहित आयुर्वेदिक तरिकाले उपचार गरिन्छ।
1: सम्पर्क सिम्बुमाई आयुर्वेदिक औषधालय, बुढानीकण्ठ, चपली। मोबाइल नम्बर 9841-9522-00, 9828-5856-36, 9828-5856-36। सिम्बुमाई आयुर्वेदिक औषधालय, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: पुरानो सँग नयाँ बाइक साट्न, पुरानो बेच्न, नयाँ बाइक किन्न, सर्भिसिङ गर्न अब टाढा जानै पर्दैन।
1: जेन्युन पार्ट सहित बजाज बाइकको सर्भिसिङ, सेल्स तथा एक्सचेन्ज, साथमा फाइनान्सको सुविधा पनि। एनटी अटो हब, रुद्रेश्वर चोक, बुढा नीलकण्ठ। फोन 01-5925-597, मोबाइल 9808-300071, 9849-13-12-16, 9849-13-12-16। एनटी अटो हब, रुद्रेश्वर चोक, बुढा नीलकण्ठ।

0: तपाईँलाई थाहा छ, हाम्रै बुढा नीलकण्ठमा वरिष्ठ चिकित्सकहरूबाट विभिन्न रोगहरूको उपचार सुलभ र सहज रूपमा नै प्राप्त भइरहेको छ।
1: यदि थाहा छैन भने थाहा पाइहाल्नुहोस्। बुढा नीलकण्ठ वडा नम्बर 3 निलोपुलमा रहेको सुश्रुत मेडिकल सेन्टर मार्फत सहज र सुलभ स्वास्थ्य सेवा आफ्नै ठाउँमा उपलब्ध भइरहेको छ।
0: प्याथोलोजी ल्याब, ईसीजी, अल्ट्रासाउन्ड सहित बाल रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञहरूबाट यहाँ नियमित स्वास्थ्य परीक्षण गरिराखिएको छ।
1: सम्पर्क सुश्रुत मेडिकल सेन्टर बुढा नीलकण्ठ वडा नम्बर 3 निलोपुल।
0: मोबाइल नम्बर 97435 9548 70, 97435 9548 71।

0: स्वस्थ जीवनको आधार वैज्ञानिक तथा विशेषज्ञ आयुर्वेदिक उपचार महाकाल आयुर्वेद उपचार केन्द्र बालाजू बाइपास। के तपाईँलाई दिसा गर्दा दुख्छ, पोल्छ, रगत जान्छ वा मासु पलाएको छ?
1: यदि यसो भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर पनि भएको हुन सक्छ।
0: विगत 20 वर्षदेखि आयुर्वेद उपचार गर्दै आइरहेको महाकाल आयुर्वेद उपचार केन्द्रमा विशेषज्ञ डाक्टरद्वारा बिना अपरेसन पाइल्स, फिसर, फिस्टुलाको सफल उपचार भइरहेको छ। साथै ग्यास्ट्रिक, अल्सर, कब्जियत, पत्थरी, जन्डिस तथा हेपाटाइटिस, पिनास, माइग्रेन, यौन दुर्बलता, नपुंसकता, छाला रोग, दाद, दुबी, डन्डीफोर, कपाल झर्ने, सुगर, बाथ, प्यारालाइसिस, मानसिक तथा अन्य दीर्घ रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्।

महाकाल आयुर्वेद उपचार केन्द्र बालाजु बाइपास, फोन नम्बर 01-4987-917 4987-917 98-510-69-555 98-510-69-555

0: सिम्बुमाई आयुर्वेदिक औषधालय अब तपाईँको आँगनमा। पाइल्स, फिस्टुला, फिसरको बिना अपरेसन उपचार, ग्यास्ट्रिक, गानगोला, कब्जियत, एसिडिटी, अपच, अरुचि, अनिन्द्रा, अल्सर, बाथ, युरिक एसिड, नसा सम्बन्धी, नसा च्यापिएको, हड्डी खिएको, ढाड कम्मर दुख्ने, मांसपेशी झमझमाउने, महिला तथा पुरुषको यौन उत्तेजना नहुने, शीघ्र स्खलन हुने, महिला सम्बन्धी महिनावारी गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, टाउको दुख्ने, रुगा खोकी, पिनास, घाँटी दुख्ने, जन्डिस, पत्थरी, मोटोपना घटाउने वा बढाउने, अनुहारको चाया, डन्डीफोर, घाउ, खटिरा, एलर्जी, छाला चिलाउने आदिको सुविधा सहित आयुर्वेदिक तरिकाले उपचार गरिन्छ।
1: सम्पर्क सिम्बुमाई आयुर्वेदिक औषधालय, बुढानीगण्ठ चपली, मोबाइल नम्बर 9841-9522-00, 9828-5856-36, 9828-5856। सिम्बुमाई आयुर्वेदिक औषधालय, एकपटक सेवा गर्ने मौका दिनुहोस्।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: युएलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन, अर्को वर्ष एसिया कप खेल्ने आसिफ प्लेयर अफ द म्याच तथा सन्दीप प्लेयर अफ द टुर्नामेन्ट।
0: बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर, कृष्णभीरको सडक मङ्गलबारसम्म खुलाउने गरी काम तीव्र।
1: हरेक विपदपछिको पीडामा कला र सङ्गीतको भूमिका पनि निकै महत्त्वपूर्ण, कलाकार र गीत सङ्गीत मार्फत मलम लगाउने प्रयास हुने गरेको भनाई।
2: खालि एउटा शान्तनाको रूपमा मन बुझाउनेको रूपमा त्यो चोटलाई नरम बनाउनको लागि कलाकारले पनि देशको लागि चाहिँ अचेतनाको रूपमा ल्याउँदाखेरि राम्रो हुन्छ।
0: भारतको नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु, विश्वव्यापी सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा मोदीको जोड।
1: र नेपाल भलिबल लिगको उपाधिका लागि कर्णाली र अन्नपूर्ण बीचको खेल चल्दै।
3: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
3: मोबाइल 98550-6076, 98550-6079, 98511-62594, 98510-5422।
5: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
6: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म?
7: साझा पृथ्वी, साझा दायित्व।
5: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काक, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ।
6: आयोजक घरबझोङ गाउँपालिका, जोमसुङ मुस्ताङ।
5: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
6: घरबझोङ घोषणा पत्र जारी गरौँ, जलवायु न्यायको नेतृत्व गरौँ।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौँ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556943333, 4935555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला सुरुमा नेपाल एसएससी प्रिमियर कप उपाधिसहित एसिया कपमा छनौट भएको सुखद खबर। एसएससी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले मलेसियामा भएको प्रतियोगिताको फाइनलमा युएईलाई 44 रनले हरायो। यो प्रतियोगिताको विजेता एक टोली मात्रै भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान सम्मिलित एसिया कप खेल्न पाउने प्रावधान थियो। नेपाल च्याम्पियन बन्दै अर्को वर्ष बङ्गलादेश हुने तालिका रहेको एसिया कपमा छनौट भएको हो। नेपालले दोस्रो पटक एसिया कप खेल्नेछ। यसअघि सन् 2023 घरेलु मैदानमा भएको यो प्रतियोगिताको फाइनलमा पनि नेपालले युएईलाई 7 विकेटले पराजित गरी पहिलो पटक एसिया कप खेलेको थियो। आजको खेलमा नेपालका ओपनर आसिफ शेखले शतक बनाए। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको थियो। आसिफले 106 रन जोडे। युएईका राहुल चोपराले शतक बनाए पनि टोलीको हार सकेनन्। युएई 49 ओभर 1 बलमा 269 रनमा अल आउट भयो। आसिफ प्लेयर अफ द म्याच बनेका छन्। यस्तै प्रतियोगितामा सर्वाधिक विकेट लिएका नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द टुर्नामेन्ट भए। फाइनल खेलेका नेपाल र युएई इमर्जिङ टिम्स एसिया कपका लागि पनि छनौट भएका छन्।
1: नेपाल प्रहरीको टिम्बुरे 2 त्रिवेणी विशेष अपरेसन अन्तर्गत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डिएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय प्रहरी साझेदारी लगायतका कार्यक्रम सञ्चालन भइरहेका छन्। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विनोद सिलवालका अनुसार गएको भदौ 19 गतेदेखि अहिलेसम्म 65 शव व्यवस्थापन गरिएको छ भने 46 नेपाली र 1 भारतीय गरी 47 शवको डिएनए परीक्षण गरिएको छ। सङ्कलन गरिएका मध्ये 37 डिएनए नमुना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र 10 नमुना पठाउन बाँकी रहेको छ। प्रहरीको लेभल 1 अस्पतालमा डिएनए नमुना सङ्कलन गरिएको छ। टोलीले रसुवामा आवश्यक सामान पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याइएका शवको व्यवस्थापनमा समेत सहजीकरण गरिएको छ। एसएसपी सिलवालका अनुसार खोजी तथा उद्धारसँगै विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने काम समेत भइरहेको छ। यस्तै नेपाली सेनाले विशेष गरी सुरुङ लगायत जोखिमयुक्त ठाउँमा उद्धार, सडक सञ्जाल, सम्पर्क विच्छेद भएका र अत्यावश्यक पूर्वाधार निर्माण लगायतका काम गरिरहेको छ। भदौ 10 आएको भोटेकोसी बाढीको आज 18 दिन भइसकेको छ।
0: त्रिशुली नदीको बाढीका कारण सडक भाँसिएपछि अवरुद्ध धादिङ चरौँदीको कृष्णवीर सडक खण्ड मङ्गलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मुगलिङ सडक योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सडकको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। सडक निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मङ्गलबारसम्म गाडी चल्ने गरी खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। भदौ 10 भोटेकोसी र त्रिशुली नदीको बाढीपछि पहिरो तथा सडक भाँसिएसँगै कृष्णवीर क्षेत्र अवरुद्ध छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सडक योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ।
1: परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनीतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोडिएको हालैको भोटेकोसी विपदबाट देखिएको बताउनुभयो। प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी, पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्त्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्र निर्धारण नगर्ने उल्लेख गर्नुभयो। उहाँले दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। सन् 2019 स्थापित रणनीतिक साझेदारीलाई थप सुदृढ गर्दै सीमापार कनेक्टिभिटी, सहज व्यापार प्रविधि, सहकार्य र साझा समृद्धिमा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो। चीनको प्रविधि र नवप्रवर्तनमा भएको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्नुहुँदै मन्त्री खनालले प्रयोगशाला अनुसन्धान, नवप्रवर्तन तथा ज्ञान आदान प्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकाले हिमाली क्षेत्रमा हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनुभयो। चिनिया राष्ट्रपति सी जिनफिङको भनाई उद्धृत गर्दै राजदूत माओमिङले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना देश एक्लैले गर्न नसक्ने बताउनुभयो।
0: यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्यविनायकमा आज गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 आएको भोटेकोशी बाढीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाको काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड दिनुभयो। भोटेकोशी र त्रिशुली नदी किनारको क्षेत्र सधैँ जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने उहाँले बताउनुभयो। बाढी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाइ छ। नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि बागमतीका मुख्यमन्त्री किरण थापाले जानकारी दिनुभयो। उहाँले बाढी तथा विपद प्रभावित नागरिकको लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेको र दीर्घकालीन रूपमा सुरक्षित ठाउँमा प्रभावितको पुनर्स्थापना गर्न प्रदेश सरकार केन्द्रित रहेको समेत बताउनु भएको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
11: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
12: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 असोज 15 मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
11: पैसामा छ शक्ति, पैसामा छ सहारा।
3: धोती, पटुका र इजारको गाँठो हुँदै गाँठधनसम्म,
11: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
3: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
11: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
3: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
11: इतिहास, गाथा र कथा, गाँठका कुरा,
3: गाँठका कुरा।
11: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले युएईलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन, अर्को वर्ष एसिया कप खेल्ने, बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर, कृष्णभीरको सडक मङ्गलबारसम्म खुलाउने गरी काम तीव्र, हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई, भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम निरन्तर छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म कोषको खातामा झण्डै 13,54,09,00,000 रुपियाँ मौजात छ। कार्यालयका अनुसार हिजो बेलुका 5 बजेपछि आज बिहानसम्म 28,20,14,366 रुपियाँ थपिएको छ। राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 बैङ्कमा रहेको छ। सरकारले यसअघि यो कोषबाट बाढी पीडितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रुपियाँ निकासा गरिसकेको छ। यस्तै कोषका 2 बैङ्कका डलर खातामा पनि रकम जम्मा भइरहेको छ। आज बिहानसम्म कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
0: भोटेकोशी बाढीमा अभिभावक गुमाएका 25 बाल बालिकालाई चेतना सन्देश नेपाल बाल गृहले संरक्षण गर्ने भएको छ। सर्लाहीको हरिवन नगरपालिका 5 रहेको बाल गृहले बाढीबाट अभिभावक बिन भएका 25 बाल बालिकाको पठन पाठन सहितको जिम्मेवारी लिन स्थानीय प्रशासनसँग मिलेर प्रक्रिया अघि बढाएको संस्थाका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभयो। भोटेकोशी बाढीबाट अति प्रभावित जिल्ला रसुवा, धादिङ र नुवाकोटका बाल बालिकालाई चाँडै ल्याउन प्रशासन कार्यालय मार्फत छलफल भइरहेको उहाँले जानकारी दिनुभयो। बाल गृहमा अहिले पनि विभिन्न कारणले अभिभावक बिन भएका 28 बाल बालिकालाई पठन पाठन सहित आश्रय दिएर राखिरहेको संस्थाले जनाएको छ।
1: विश्व प्राथमिक उपचार दिवस बसाइसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपालसहित विश्वभर मनाइँदैछ। विपद बाढी पहिरो र अवसरको खोजीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइसराई गर्न बाध्य छन्। बसाइसराईको यात्राका क्रममा धेरैले थकान, कुपोषण, अघातजन्य चोटपटक, मानसिक तनाव र दुर्व्यवहार जस्ता अनेकौँ शारीरिक तथा मनोवैज्ञानिक जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ। यस्तो कठिन र आकस्मिक अवस्थामा घाइते वा बिरामीको जीवन रक्षा गर्न र उनीहरूको स्वास्थ्य अवस्था थप बिग्रिन नदिन प्राथमिक उपचारको ज्ञान र सिप अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीले विज्ञप्ति निकालेर महामारी, दुर्घटना, विपद र द्वन्द्वका बेला प्राथमिक उपचारको आवश्यकता झनै बढ्ने कुरामा जोड दिएको छ। हालैको भोटेकोशी बाढीमा पनि स्वयंसेवकहरूले दिएको प्राथमिक उपचार र मनोवैज्ञानिक सेवाले यसको महत्त्वलाई थप पुष्टि गरेको छ। प्राथमिक उपचारको ज्ञान र अभ्यासलाई व्यापक बनाउन नेपाल रेडक्रसले हरेक घरमा एक प्राथमिक उपचारकर्ता भन्ने अभियानलाई सार्थक बनाउन सबैमा आह्वान गरेको छ।
0: अबको 3 भोटेकोशी बाढी प्रभावित क्षेत्रका केही ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले बाढी प्रभावित क्षेत्रका लागि विशेष मौसम बुलेटिन मार्फत आज रातिदेखि 30 मङ्गलबार बिहानसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन तथा आसपासका केही जिल्लामा मध्यमसम्मको पानी पर्न सक्ने जनाएको हो। यी क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान रहेको महाशाखाले जनाएको छ। पछिल्लो 24 रसुवा, नुवाकोट, धादिङ र गोरखा आसपासका केही ठाउँमा मध्यमसम्म वर्षा मापन भएको छ। देशभर मनसुनी वायुको प्रभाव छ। अहिले काठमाडौँ उपत्यका सहित बागमती, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ र मधेस प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।
1: गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यवसाय कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफीको अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार परीक्षण गरिएका जातमध्ये 3 जात सिफारिसका लागि अन्तिम चरणमा पुगेका छन्। ती जातमा गुल्मी, लोकल सेलेक्सन 10 र येलो क्याटुरा रहेका छन्। धुरु क्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्राङ्गारिक प्रविधि मार्फत 38 जातका कफीको जातीय परीक्षण सम्पन्न गरेको हो। यसै वर्ष थप अनुसन्धानमा समावेश गर्ने गरी भारतबाट 4 नयाँ जातका कफीका बिरुवा ल्याएर बेर्न उत्पादन सुरु गरिएको पनि प्रमुख गौतमले बताउनुभयो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत झण्डै 100 रोपनी क्षेत्रफलमध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्न उत्पादन भइरहेको छ। नेपालमा अहिलेसम्म कुनै पनि कफीका जात सिफारिस नभएको अवस्थामा अनुसन्धान कार्यक्रमले यस वर्ष 3 जात सिफारिसका लागि अन्तिम चरणमा पुर्याएको उहाँले जानकारी दिनुभयो।
0: वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको 66 वर्षको उमेरमा आज निधन भएको छ। श्वास प्रश्वासमा समस्या भई बिहान उहाँलाई बलम्बुमा रहेको सशस्त्र परिबल अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा निधन भएको अस्पतालका डाक्टर दिवाकर सिंह थापाले जानकारी दिनुभयो। 2016 साल माघ 7 गते इलाममा जन्मिएका गौतम काठमाडौँको थानकोटमा बस्दै आउनुभएको थियो। उहाँको भोलि अन्तिम संस्कार गरिने भएको छ। नेपाल दर्पणमा रङ्ग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
4: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
3: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्क सँग।
3: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि सुरु भएको छ। सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले वर्तमान विश्व शासन, संरचना, शक्ति र निर्णय निर्माणको अधिकार केही देशमा केन्द्रित रहेको भन्दै त्यसलाई सबैको साझेदारी सुनिश्चित हुने संरचनामा रूपान्तरण गर्नुपर्ने बताउनुभयो। उहाँले ग्लोबल साउथका देशहरू विश्वव्यापी सङ्कटको अग्रपङ्क्तिमा रहे पनि निर्णय निर्माणमा भने पछाडि रहेको टिप्पणी गर्नुभयो। मोदीले विश्व शासन सुधारका लागि ब्रिक्सले 10 प्रस्ताव तयार गरी आउँदो शिखर सम्मेलनसम्म ब्रिक्स रिफर्म रोडम्याप बनाउने प्रस्ताव अघि सार्नुभयो। साथै उहाँले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदको सुधार अब थप ढिला गर्न नहुने पनि बताउनु भएको छ। यो सम्मेलनमा 10 भारतीय प्रधानमन्त्री मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ एउटै मञ्चमा सँगसँगै देखिँदै हुनुहुन्छ। सन् 2020 गलवान झडपपछि पहिलो पटक भारत भ्रमण पुगेका चिनिया राष्ट्रपति सी र प्रधानमन्त्री मोदी बीच बहुप्रतीक्षित द्विपक्षीय वार्ता समेत हुँदैछ। नयाँ दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ।
4: अब खेल खबर। नेपाल प्रिमियर कप उपाधिसहित एसिया कपमा छनौट भएको खबर हामीले यसअघि सुरुमै प्रस्तुत गर्यौँ। खेलको अर्को खबरमा नेपाल भलिबल लिग एनबिएलको उपाधिका लागि अहिले कर्णाली शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर्स किङ्स खेलिरहेका छन्। फाइनल खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कबडलमा अहिले चलिरहेको छ। फ्रेन्चाइज लिगको पहिलो संस्करण विजेताले 20 लाख रुपियाँ पुरस्कार जित्नेछ। कर्णाली हिजो बेलुका भएको प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो। अन्नपूर्ण यससँगै लिगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको थियो। लिगमा 6 टोली सहभागी थिए। खबरको सिलसिला यति नै। आज शनिबार, रङ्गदर्पणको पालो। रङ्गदर्पण लिएर आइपुग्नु भएको छ साथी महेश गेवाली।
6: आजको रङ्गदर्पण विपदको पीडामा मलम लगाउन मद्दत गर्ने गीत सङ्गीतमा केन्द्रित छ।

भदौ 10 गते रसुवाको भोटे कोशी नदीमा आएको अप्रत्याशित बाढीले ठूलो विनाश निम्त्यायो। केही समयमै घर, सडक, पुल, बजार र जलविद्युत आयोजनाका संरचनासँगै धेरै परिवारलाई तहस नहस बनायो। प्राकृतिक विपदपछि पीडाको यस्तो घडीमा कला र सङ्गीतको भूमिका के हुन सक्छ? त्रिपाल, खाद्यान्न र औषधि जस्ता भौतिक राहत प्रभावितसम्म पुग्न आवश्यक छ, तर विपदले मनमा छोडेको डर, त्रास र पीडालाई यस्ता सामग्रीले मात्र शान्त पार्न सक्दैनन्। इतिहास हेर्ने हो भने ठूला विपद र सङ्कटपछि समाजमा गीत, कविता र सृजनाहरू जन्मिएका उदाहरणहरू प्रशस्तै छन्।

जब कुनै कलाकारले विपदलाई विषय बनाएर गीत सृजना गर्छ, त्यसमा पीडितले आफ्नो दुःखको प्रतिबिम्ब भेट्न सक्छ। आफू एक्लो छैन, आफ्नो पीडालाई अरूले पनि महसुस गरिरहेका छन् भन्ने अनुभूति हुन्छ। रसुवा भोटेकोसीको विपदपछि नेपाली सङ्गीत क्षेत्रले पनि यही भूमिका निर्वाह गर्न खोजेको देखिन्छ। केही कलाकारले विपदलाई केन्द्रमा राखेर सृजना गरेका गीतबाट प्राप्त आम्दानी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। कलाकारले आफ्नो सबैभन्दा ठूलो शक्ति, आफ्नो स्वर र सृजना पीडितका नाममा समर्पित गर्नु आफैमा अर्थपूर्ण पहल हो।

विपदपछि नेपाली कलाकारले गीत सङ्गीत र साङ्गीतिक कार्यक्रम मार्फत शोक व्यक्त गर्ने, जनचेतना फैलाउने र राहतका लागि सहयोग जुटाउने गरेका छन्। देशभित्र मात्र होइन विदेशमा रहेका नेपालीलाई पनि राहत, उद्धार र पुनर्निर्माणका लागि ऐक्यबद्ध गराउन साङ्गीतिक आह्वानले भूमिका खेल्न सक्छ। त्यसैले विपदपछि उद्धार र राहतसँगै मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको आवश्यकता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। गीत सङ्गीतले समस्याको समाधान त गर्दैन, तर केही समयका लागि भए पनि मानिसलाई पीडा र त्रासबाट बाहिर ल्याउन, मनलाई शान्त बनाउन र आशा जगाउन सहयोग गर्न सक्छ। घरबार गुमाएकाहरूका लागि पुनर्स्थापना र पुनर्निर्माणको यात्रा झनै

0: लगाउन सक्छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई,
1: खालि एउटा सान्त्वनाको रूपमा, मन बुझाउनेको रूपमा, त्यो चोटलाई नरम बनाउनको लागि सहानुभूति दिने कुराहरू एउटा भयो। जे जस्तो भयो त्यो भएको एकदम नमिठो छ। अब उहाँहरूको लागि चाहिँ त्यही हो, मन बलियो बनाउने तर हामी निरन्तर लागिराख्ने कलाकारले पनि देशको लागि चाहिँ अचेतनाको रूपमा ल्याउँदाखेरि, बनाउँदाखेरि, लेख्दाखेरि, भन्दाखेरि, प्रस्तुत गर्दाखेरि, ल्याउँदाखेरि राम्रो हुन्छ।
2: रङ्गदर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: युएलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन, अर्को वर्ष एसिया कप खेल्ने आसिफ प्लेयर अफ द म्याच तथा सन्दीप प्लेयर अफ द टुर्नामेन्ट।
2: बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर। कृष्णवीरको सडक मङ्गलबारसम्म खुलाउने गरी काम तीव्र।
3: हरेक विपदपछिको पीडामा कला र सङ्गीतको भूमिका पनि निकै महत्त्वपूर्ण। कला र गीत सङ्गीत मार्फत मलम लगाउने प्रयास हुने गरेको भनाई।
2: भारतको नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु। विश्वव्यापी सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा मोदीको जोड।
3: र नेपाल भलिबल लिगको उपाधिका लागि कर्णाली र अन्नपूर्ण बीचको खेल चल्दै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी कृष्ण शर्मा र मदन पौड्याल पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौँ। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
1: ए कहाँबाट बाटो काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
3: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
5: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888, 98-12-35-888।
7: सीधा कुरा, प्रश्न विचार,
8: उज्यालो रेडियो नेटवर्क।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब सुन्न सक्नुहुन्छ चित्रलहर।

0: विपद, दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
1: प्रहरी सहयोग चाहिँदा 100,
0: दमकलका लागि 101,
1: एम्बुलेन्स सेवा चाहिँदा 102,
0: ट्राफिक प्रहरीका लागि 103,
1: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: 3 तिर्नुहोस्, 7 चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SD टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनको सूचना।
0: विगत 3 भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 BBSC NAH भेटेरिनरी डाक्टर र कृषितर्फ BSC AG शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: BE सिभिल, BE इलेक्ट्रिकल, BE कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा IOE पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै NPIबाट सुरु गरौँ।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
3: मोबाइल 98550-6076, 98550-6079, 98511-62594, 98510-5424।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्कमा तपाईँ सुन्दै हुनुहुन्छ चित्रलहर।

0: गणपतिं पीठत्रयं भैरवं सिद्धौ गम्बटुकत्रयं पदयुगं दूतीक्रमं मण्डलं वीरान् द्वष्टचतुष्क षष्टिनवकं वीरावली पञ्चकं श्रीमन्मालिनी मन्त्रराजसहितं वन्दे गुरुमण्डलम्।
1: आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरन एफएम 100.9 मेगाहर्ज सुनिरहनु भएको छ। म प्रस्तोता नारद भण्डारी यहाँहरू समक्ष अध्यात्म सुमिरन कार्यक्रम लिएर उपस्थित भइसकेको छु। आदरणीय श्रोता, हिजोसम्म हामीले करिब एक महिना श्री स्वस्थानी महात्म्य, श्री स्वस्थानी माताको श्री स्वस्थानी व्रतकथा महात्म्य हामीले यस एफएम मार्फतबाट हामीले सुन्ने अवसर हामीलाई जुरेको थियो र यसको निमित्त म चेतन गिरीलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु। उहाँको स्वरमा हामीले श्री स्वस्थानी व्रतकथा महात्म्य सुन्ने अवसर पायौँ। आजदेखि यहाँहरूलाई जानकारी गरौँ, शिव पक्ष अर्थात् शिवरात्रिको पक्ष सुरु भएको छ। आजदेखि महादेव, शिव, पञ्चमुखी महाशिव, हामी जे भनौँ, नाथ, नाथका पनि नाथ, उहाँको साधनाको एउटा उर्वर समय अथवा पक्ष आजदेखि सुरु भएको छ। अर्थात् आजदेखि साधना सुरु भएर त्रयोदशी अर्थात् कृष्ण त्रयोदशी, त्रयोदशी भन्दा पनि त्रयोदशी र चतुर्दशीको त्यो सङ्गम, त्यसको हामी त्यसको बारेमा चर्चा गर्नेछौँ। शिवरात्रि कहिले पर्दछ, कहिले शिवरात्रि मान्नु पर्दछ भन्ने कुरा हामी गर्दछौँ, हामी पक्कै पनि चर्चा गर्नेछौँ। हामीले एउटा श्रृङ्खला चलाएका थियौँ, हजुरहरूलाई कतिको जानकारी होला, हामीले सानो शिवरात्रि अर्थात् साउन श्रावण शिवरात्रिको बारेमा हामीले चर्चा गरेका, हामीले त्यो बेलामा पाशुपत दर्शन, विहङ्गम रूपमा पाशुपत दर्शनको चर्चा गरेका थियौँ। पाशुपत दर्शनको चर्चा गरिरहँदाखेरि हामीले श्रद्धेय योगी पिताम्बरा मार्फतबाट शिवरात्रिको महत्ताको बारेमा पनि हामीले चर्चा गरेका थियौँ। मैले थोरै त्यसको बारेमा प्रकाश पार्दै म शिवरात्रिको यो पक्षभरिमा म शैव सिद्धान्तमा आधारित भएर विभिन्न महत्तम चर्चाहरू म चलाउने प्रयत्नरत रहनेछु। त्योभन्दा अगाडि म एउटा सानो जानकारी गरौँ, शिवरात्रि भनेको चाहिँ प्रत्येक रात्रि नै शक्ति रात्रि हो, प्रत्येक रात्रि शक्ति हो, किन रात्रि भनेकै शक्ति हो, रात्रिको अर्थ हामीले हेऱ्यौँ भने त्यो शक्ति हो। अब शक्ति र शिवमा अभेद छ, शिव भन्नु नै शक्ति हुन्, शक्ति भन्नु नै शिव हुन्, यी दुईमा भेद देख्नु हुँदैन, यी दुवै केवल शिवकै, शिवले आफूले आफूलाई नै दुई रूपमा विभक्त गर्नुभएको शैव दृष्टान्तबाट भनिरहँदाखेरि यही कुरा देवभागवतले पनि भन्दछ, म त्यसको स्रोत पछि दिउँला। त्यहाँ भनिएको छ शिव आफैले आफैलाई पुरुष रूप र वाममा शक्ति रूप अथवा स्त्री रूप र दक्षिणमा पुरुष रूपको रूपमा आफैलाई अभिव्यक्त गर्नुहुन्छ, जसलाई भनिन्छ अर्धनारीश्वर, जहाँ शाक्तहरूले त्यही स्वरूपलाई के भन्नुहुन्छ भने कामेश्वर, कामेश्वरी भन्ने स्वरूपमा होइन उपासना गर्नुहुन्छ। त्यो स्वरूप अभिन्न स्वरूप हो, भिन्न स्वरूप होइन, अर्धनारीश्वर अभिन्न स्वरूप हो। त्यसले बुझाउन खोजेको भने शिव र शक्तिलाई फरक फरक नबुझ, शिवकै केवल दुईटा अभिव्यक्ति रूप मात्रै हो, तर मूलत ती दुवै शिव नै हुन् भनेर शैव सिद्धान्त त्यसलाई व्याख्या हुन्छ। यसर्थ रात्रि भनेको सम्पूर्ण रात्रिहरू शिवरात्रि नै हुन्, शक्तिरात्रि नै हुन्, सम्पूर्ण रात्रिहरू 365 दिनको जुन रात्रिहरू छन् ती 65 दिनकै रात्रिहरू, दिन भन्न खोजेको दिनको रात्रि भन्न खोजेको, 65 दिन पश्चात आउने जुन रात्रिहरू छन् त्यो रात्रिहरू सम्पूर्ण रूपमा के हुन्, शिवरात्रि नै हुन्। त्यो रात्रि भइकन पनि प्रत्येक त्रयोदशी र चतुर्दशीको सङ्गममा पर्ने जुन रात्रि समय छ त्यो रात्रिलाई पनि हामी के भन्छौँ भने शिवरात्रि भन्दछौँ। त्रयोदशी र चतुर्दशीको सङ्गम, यो तिथिको हिसाबले भन्दैछु, सङ्गमलाई पनि शिवरात्रि भनिन्छ। सबै रात्रिमा पनि अझै उर्वर रात्रि भनेको चतुर्दशीको र त्रयोदशी र चतुर्दशीको सङ्गमलाई शिवरात्रि भन्छ। अब मैले 365 दिनबाट घटाएर कतिमा ल्याएँ भने होइन, महिनाको दुईटामा ल्याएँ भनेको 12 गुणा 24 ल्याएँ। अब त्यो 24 मध्ये पनि दुई एउटा यस्ता रात्रिहरू पर्दछन् जसलाई हामी भन्छौँ शिवरात्रि भन्दछौँ, एउटा श्रावण शिवरात्रि, अर्को फागुन शिवरात्रि, जुन जसको पक्ष फागुन शिवरात्रिको पक्षमा अहिले हामी चलिरहेका छौँ, र यो शिवरात्रिलाई महाशिवरात्रि भनिन्छ। रात्रिको पनि रात्रि भएको कारणले गर्दा त्यो महाशिवरात्रि भयो। त्यो रात्रिको पनि उर्वरता, शक्तिको प्राधान्यताको हिसाबले हेर्दाखेरि त्यहाँ के भयो, त्यसलाई महाशिवरात्रिको गणनामा परिगणन गरियो, महाशिवरात्रिको रूपमा चिनियो। र जो जति शिव साधकहरू योभन्दा अगाडि हुनुहुन्थ्यो, जो जति शक्ति साधकहरू हुनुहुन्थ्यो, ती सम्पूर्णले भन्दा पनि म यसलाई किनभने शिव समयभन्दा पर हुनुहुन्छ, कालातीत हुनुहुन्छ, समयभन्दा माथि हुनुहुन्छ, समयातीत हुनुहुन्छ, कुनै कालले उहाँलाई बाधित गर्न सक्दैन। यसर्थ केवल शिवरात्रिमा मात्रै दर्शन हुन्छ भन्न खोजेको है, तर शिवरात्रिमा शिवको कृपा धेरै उपासकहरूलाई भएको हामीले देख्न सक्छौँ। धेरै उपासकहरूले शिवरात्रिमा नै होइन शिवको शिव साधकहरूले शिवको साधना जो गरिरहनु भएको थियो उहाँहरूले शिवरात्रिकै दिन शिवको प्राकट्य गर्नुभएको धेरै भनौँ न केही किंवदन्ती केही शास्त्रीय प्रमाणहरू छन्। यसर्थ त यो महाशिवरात्रिको महत्ता छ, यसर्थ त यो महाशिवरात्रि यति भव्य रूपमा हामी मनाउँछौँ। र त्यो जसरी दसैँ प्रतिपदादेखि सुरु भएर नवमीसम्म जान्छ होइन, अब दशमी नै भनौँ, तथापि दशमी नै जान्छ भनौँ, तर जागरण भनेको शक्तिको जान अथवा शक्तिको प्राकटीकरण हुन्छ कहिले भन्दाखेरि अष्टमीको रात्रिमा हुन्छ, जसलाई हामी महाअष्टमी भन्छौँ भनिन्छ, जसलाई हामी महाअष्टमी भन्दछौँ, महाअष्टमीमा शक्तिको प्रकटीकरण हुन्छ। तर प्रकटीकरण हुनको निमित्त साधना कहिलेदेखि हुनु पर्यो? प्रतिपदादेखि हुनु पर्यो। त्यस्तै शिवरात्रिमा शिवको प्राकट्य हुनको निमित्त, किनभने प्राकट्य हुने अत्यन्तै उर्वर समय, अत्यन्तै उर्वर समय, यो उर्वर समय भन्छ के भनेको होला यसले भन्ने, त्यसको बारेमा थोरै बहुत चर्चा गर्छु। उर्वर समयको अर्थ हुन्छ के भन्दाखेरि, म एउटा उदाहरण दिउँ, हजुरहरूले इनार खन्दै हुनुहुन्छ भने त्यो इनारको पहिला एउटा अनुसन्धान गर्नुहुन्छ, कहाँनेरि खन्दाखेरि पानी आउँछ, मरुभूमिमा इनार खनेर पानी आउला? त्यही यस्तो ठाउँमा इनार खनिन्छ जुन ठाउँमा खन्दाखेरि थोरै खन्दाखेरि पनि पानी आओस् भनेको पानीको उर्वरता छ, जुन ठाउँमा पानीको उर्वरता छ, निस्किन सक्ने प्राय सम्भावना अत्यधिक छ, त्यो क्षेत्रमा, त्यो उर्वर क्षेत्रमा तपाईँ के गर्नुहुन्छ? तपाईँ इनार खन्नुहुन्छ। किन त्यो खन्दाखेरि त्यसले के गर्दैन भने त्यो चाहिँ खन्दाखेरि पानी आओस् नभए हाम्रो मेहनत व्यर्थ हुन्छ, बुझ्नुहोस् है। छन त जमिन मुनि जताततै पानी छ नि, ब्रह्म जताततै छन्, शिव जताततै छन्, तर त्यो ठाउँमा अथवा त्यो समयमा शिवको प्रकटीकरण हुन्छ जुन समयमा शिव शक्तिको प्राधान्यता रहन्छ, जुन समयमा हाम्रो अज्ञानको जुन आवरण छ त्यो मलिन हुन्छ र शिव शक्तिको प्राधान्यता उर्वर हुन्छ। त्यस्तो समय विशेष हो शिवरात्रि, महाशिवरात्रि। अर्थात् हामी आदिगुरु आदिनाथ शिवको प्रकटीकरणको उर्वर समयको अवसरमा छौँ। यो अवसर आजदेखि शिवरात्रिसम्म रहनेछ, महाशिवरात्रिसम्म रहनेछ, र आज म महाशिवरात्रिको जुन पक्ष आजबाट सुरु भइरहेको छ त्यो पक्षमा म आदिनाथ, म जुन परम्पराबाट छु, मेरो परम्परामा त मेरो गुरु, मूल गुरु स्वयं आदिनाथ हुनुहुन्छ, मेरो गुरुको बारेमा म आज चर्चा गर्न गइरहेको छु। र यो चर्चा गरिरहँदाखेरि मैले विभिन्न दार्शनिक पक्षहरूमा पनि म जोड दिनेछु, शिवरात्रिको महत्त्वको विषयमा पनि म जोड दिनेछु, र यो अन्तरालमा हामी विभिन्न शैव सिद्धान्तहरूमा पनि केन्द्रित रहेर विभिन्न चर्चाहरू गर्नेछौँ। अहिलेको लागि यो मिठो भजनमा म यहाँहरूलाई प्रविष्ट गर्न चाहन्छु, यस पश्चात पुनः म शिवरात्रिको चर्चामा म जोडिनेछु।

0: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1 सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98511-0293, 98511-0293।
1: काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी यी दशैं महाविद्यालयहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढानीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98411-9984-28 वा 01-4376143 सम्पर्क गर्न सक्नुहुनेछ।
2: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11 सम्म भजन श्रवण, 11 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01-4376143, 01-4376143, ओम आश्रम बुढानीलकण्ठ 1।
3: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुमिरन एफएम
3: 100.9 मेगाहर्ज।
5: आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरन एफएम 100.9 मेगाहर्ज सुनिरहनु भएको छ। म प्रस्तोता नारद भण्डारी यहाँहरू समक्ष शिवरात्रिको पक्ष सुरुवात भएको उपलक्ष्यमा म आदिनाथ शिवको चर्चामा यहाँहरूलाई डोर्याइरहेको छु। म शिव चर्चा गर्न गइरहेको छु। मैले शिवरात्रिको अर्थ स्पष्ट्याउने क्रममा मैले थोरै चर्चा चलाएँ, केलाई शिवरात्रि भनिन्छ, किन शिवरात्रि भनिन्छ र महाशिवरात्रि के हो र यसको महत्त्व के हो भनेर मैले थोरै चर्चा गरेँ। अब म मूलभूत रूपमा जाउँ। सनातनदेखि दुईटा परम्परा सँगसँगै चलिआएको देखिन्छ। सनातनदेखि दुईटा परम्परा, म फेरि पनि हजुरहरूलाई दोहोऱ्याउँ, सनातनदेखि दुईटा परम्परा सँगसँगै चलिआएको देखिन्छ। एउटा परम्परा छ वेद परम्परा, जसलाई निगम परम्परा भनिन्छ, जसलाई वैदिक परम्परा भनिन्छ। अनि अर्को परम्परा छ, त्यो परम्परा भनेको कुल परम्परा अथवा शक्ति परम्परा भनिन्छ, जसलाई आगम परम्परा भनिन्छ। सनातनदेखि दुईटा परम्परा दुई धार भएर एउटा नदीको दुईटा धार भनेर प्रवाहित भइरहेका छन्। एउटा परम्पराले अर्को परम्परालाई होइन समयका क्रममा होइन हामी पहिला जन्मिएको होइन हाम्रो परम्परा माथि हो भइरहेको देखिन्छ, होइन त्यस्तो त्यो व्याख्या भइरहेको देखिन्छ। तर यो कुरा अकाट्य सत्य हो कि दुईटा धार, किनभने हरेक खोलाको दुईटा धार हुन्छ, त्यो दुईटा धारमा एउटा धार वैदिक धार हो भने अर्को धार आगम धार हो, शक्ति धार हो, शाक्त परम्परा हो। र यी दुईटै परम्परामा, यी दुईटै परम्पराको कडी यदि हामीले हेऱ्यौँ भने, चाहे त्यो शाक्त परम्परा होस्, चाहे त्यो वैदिक परम्परा होस्, चाहे त्यो कुल परम्परा होस्, चाहे त्यो वैदिक परम्परा होस्, त्यो दुईटै परम्पराको कडी यदि हामीले हेऱ्यौँ भने त्यहाँ त्यो कडीको रूपमा हामीले हेर्न सक्छौँ। स्वयं आदिनाथ शिव कडीको रूपमा त्यहाँ रहनुभएको छ, हो नामान्तरको रूपमा फरक भएको देख्न सक्छौँ। मैले यो नामान्तर भनेको के हो फेरि भन्ने प्रश्न आउला, म त्यसको बारेमा पनि चर्चा गर्नेछु। म अहिले नै अलिकति थोरै हजुरहरूलाई व्याख्या गर्नेछु, यसको वृहत व्याख्या पनि चल्नेछ हाम्रो यो श्रृङ्खलामा। काहीँ रुद्र भनेर व्याख्या भइरहेको छ, काहीँ भैरव भनेर व्याख्या भइरहेको छ, काहीँ शिव भनेर व्याख्या भइरहेको छ, त्यो उनै आदिनाथ शिवको व्याख्या हो, उनै आदिनाथ शिवको नामान्तर हो। त्यही आदिनाथ शिवलाई कतै शाक्त परम्परामा त्यही आदिनाथ शिवलाई कतै मष्टको रूपमा पनि पूजा गरिएको छ कुल पूजा हामीले हेऱ्यौँ भने। मैले अत्यन्तै महत्त्वपूर्ण विषय चलाइरहेको छु। त्यही भएर आदिनाथ शिव बेगर कुनै परम्पराले निरन्तरता पाउँछ भन्ने लगभग देखिँदैन। यसर्थ त प्रत्येक परम्परामा शिव अन्योन्याश्रित रूपमा, अभिन्न रूपमा, अत्यन्तै सम्मानजनक रूपमा आउनुभएको देखिन्छ। एकात्मवादमा आफ्नो इष्टदेवता मूल मानेर आफ्नो इष्टदेवताका गणको रूपमा अरू देवता आउन सक्छन्। त्यसमा एकेश्वरवादमा अथवा एक ईश्वरमा भक्ति भन्ने विषयमा त्यो कुरा आउन सक्छ। कसैले वैष्णव सम्प्रदायको हुनुहुन्छ भने नारायणलाई अथवा विष्णुलाई मूल देवता मानेर त्यसमा स्वयं शिवलाई पनि के मान्न सक्नुहुन्छ, गणको रूपमा मान्न सक्ने पनि अवस्था छ। देखिन्छ, मान्नेको देखिन्छ, तर यसको मतलब शिवलाई छोडिएको भन्ने स्थिति देखा पर्दैन अथवा त्यो व्याख्या लाउन सकिँदैन। किनभने शिव कुनै न कुनै रूपमा शिव त्यहाँ उपासित हुनुहुन्छ। शिव बेगर कुनै पनि उपासना अगाडि बढ्नै सक्दैन भन्ने कुरा सूक्ष्म रूपमा यदि हामीले अध्ययन गर्यौँ भने त्यो कुरा हामीले देख्न सक्छौँ। त्यही शिवलाई अभिन्न नबुझोस् भनेर चाहे वैष्णव दर्शनै किन नहोस्, मैले अरूको कुरो मैले त्यति साह्रो गरिनँ, किनभने धेरै अलिकति यो द्वन्द्व जस्तो देखिने, शिवलाई छोड्ने भन्ने पछिल्लो चरणमा आएको जुन एउटा भाष्य हुन्छ नि, भाष्य देखिन्छ जहाँ शिवलाई छोडिएको जस्तो, शिवलाई तुच्छ मानिएको जस्तो होइन देखिन्छ, तर त्यो अल्पज्ञता मात्रै हो। किनभने शिव आफैमा विभिन्न रूपमा अभिव्यक्त हुनुभएको छ, र शिवको टुप्पो र फेद छन्। स्वयं शिव पुराणमा हामीले हेऱ्यौँ भने ब्रह्मा र विष्णु दुईजनाले शिवको टुप्पो र फेद चाहिँ नि कहाँ छ भनेर खोज्न हिँड्दाखेरि न टुप्पो पत्ता लागेको न फेद पत्ता लागेको भन्ने कुरो देखिन्छ। त्यसले के बुझाउनु खोज्यो, सङ्केत के हो भने त्यो सङ्केत भनेको उहाँ अनादि हुनुहुन्छ भन्न खोजिएको र उहाँबाटै सम्पूर्ण जगत सृष्टि भएको हो भनेर भन्न खोजिएको। अब यहाँ पनि एकेश्वरवादको सिद्धान्त आउन सक्ला, यो शैवले भनेको हो भन्ने कुरा आउन सक्ला, तर एउटा मैले सानो उदाहरणार्थ मैले प्रस्तुत गरौँ। वैष्णवभित्र पनि जुन पाञ्चरात्र परम्परा छ र स्वयं वैष्णव ग्रन्थहरूमै पनि शिव र विष्णु बीचको अभेद अनगिन्ती त्यस्ता श्लोकहरू छन् जसले शिव र विष्णु बीच अभेद प्रमाणित गर्ने श्लोकहरू छन्। त्यसले के देख्नु खोज्छ भने भेदबुद्धि नराख, ईश्वरहरूमा भेदबुद्धि नराख। किन नराख भन्नु खोज्यो, किनभने शिव गुरुका पनि गुरु हुनुहुन्छ, ज्ञानका पनि ज्ञान हुनुहुन्छ, आत्माका पनि आत्मा हुनुहुन्छ र उहाँ देवका पनि देव हुनुहुन्छ, अर्थात् उहाँ महादेव हुनुहुन्छ, देवताका पनि देवता। यसर्थ शिवको बारेमा बुझ्दाखेरि, शिवको बारेमा बुझ्नुभन्दा अगाडि हामीले के बुझ्नुपर्छ भने शिव दुईटा अनादि परम्परा, वेद परम्परा र कुल परम्परा अर्थात् शाक्त परम्परा, आगम मार्ग र निगम मार्ग, यी दुईटै मार्गका कडीका रूपमा रहनुभएका देवता भनौँ, हामीले कुल भनौँ, हामीले गुरु भनौँ, जे भनौँ, ईश्वर भनौँ, देवता भनौँ, जे भनौँ, उहाँ कडी हुनुहुन्छ। यति मैले थोरै अर्थात् आदिनाथको महत्ताको बारेमा मैले यहाँहरूमा चर्चा गरेँ। आदरणीय श्रोता, म यहाँहरूलाई भजनको श्रृङ्खलामा जोड्न चाहन्छु, यस पश्चात पुनः म यो श्रृङ्खलामा जोडिनेछु।

0: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 भजन श्रवण, 2:30 तीन बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1 सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98511-0293, 98511-0293।
1: काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी, यी 10 महाविद्याहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढानीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98-41-89-84-28 वा 01-4376143 सम्पर्क गर्न सक्नुहुनेछ।
2: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30-11 भजन श्रवण, 11-11:30 ध्यान साधना, 11:30-12 सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12-12:30 भजन गायन। थप जानकारीका लागि 01-43-76-143, 01-43-76-143, ओम आश्रम बुढानीलकण्ठ 1।
3: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुमिरन एफएम
3: 100.9 मेगाहर्ज।
5: आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरन एफएम 100.9 मेगाहर्ज सुनिरहनु भएको छ। म प्रस्तुता नारद भण्डारी यहाँहरू समक्ष अध्यात्म सुमिरन कार्यक्रम मार्फतबाट आदिनाथ शिवको चर्चा गरिरहेको छु। मैले प्राग वैदिक कालमा शिव, वैदिक कालमा शिव र वैदिक काल पश्चात ब्राह्मण ग्रन्थ, किनभने ब्राह्मण ग्रन्थ भनेको चाहिँ वेदलाई साभार गरिएर बनेका ग्रन्थहरू हुन्, त्यहाँ पनि शिवको उल्लेख भएको पाइन्छ। जस्तो शतपथ ब्राह्मणमा होइन, कोशितकी ब्राह्मणमा रुद्रलाई चाहिँ त्यहाँ उपाका पुत्र हुन् भनेर व्याख्या गरिएको छ। त्यहाँ उहाँको स्वरूपको बारेमा पनि चर्चा भएको देखिन्छ। यसरी हेरिरहँदाखेरि चाहिँ ब्राह्मण ग्रन्थहरूमा पनि शिवको चाहिँ उल्लेख भएकोले देखियो कि वैदिक काल पश्चात पनि होइन, यसलाई भनौँ हामी ब्राह्मण एउटा समय थियो, ब्राह्मण ग्रन्थहरूको एउटा जुन समय थियो त्यो समयमा पनि शिवको उपासना भएको देखिन्छ। अब त्यस पश्चात आउँछ उपनिषद र सूत्र ग्रन्थहरू होइन, त्यसको काल थियो, उपनिषद काल र सूत्र ग्रन्थहरूको काल थियो। त्यसमा पनि शिवको रुद्र शिव नै भनौँ, शिवकै बारेमा पनि विभिन्न चर्चा भएको देखिन्छ। जस्तो उपनिषदमा हामीले हेरिरहँदाखेरि शिवको बारेमा श्वेतासुर उपनिषदमा चर्चा छ। अश्वेतासुरमा त भनिएको छ, मायाम तुम प्रकृतिम विद्यान माइनम तु महेश्वर तस्यावय वभूतैस्तु व्याप्तम सर्वमिदम जगत भनेर त्यहाँ महेश्वर भनेर उनै शिवको त्यहाँ चर्चा भएको देखिन्छ। मैत्रायणी उपनिषदमा पनि देखिन्छ। अब शिव सम्बन्धी नै उपनिषदहरू पनि निर्माण भएको छ, जस्तो शिरस, अथर्व शिरस, शिवोपनिषद, रुद्रोपनिषद, रुद्र हृदयोपनिषद, पाशुपत ब्रह्मपनिषद, हंसोपनिषद, मैत्रेयोपनिषद आदि शिवकै अब एउटा सम्प्रदायार्थक रूपमा पनि उपनिषदहरू बनेको देखिन्छ। त्यो हिसाबले उपनिषदमा पनि शिव, उपनिषद कालमा पनि शिवको उपासना हुँदो रहेछ भन्ने

मा पनि हामीले के देख्छौँ भने रुद्रको उपासना भएको हामीले देख्न सक्छौँ। अब उपनिषद्मा आइसकेपछि पुराण र विभिन्न दर्शनहरूमा त शिवको अत्यन्तै, किनभने शिव पुराण 18 पुराण मध्येको एउटा पुराण त शिव पुराणै हो, शिवकै नाममा पुराण रचना गरिएको छ। यसमा लिङ्ग पुराण, वायु पुराण, स्कन्द पुराण आदिमा त शिवको बृहद वर्णन गरिएको पाइन्छ। र अन्य जे जति पुराणहरू लेखिए, अन्य जे जति पुराणहरू लेखिए, ती पुराणहरूमा पनि कुनै न कुनै रूपमा शिवलाई, होइन, शिव त्यहाँ आउनुभएको स्पष्ट रूपमा हामीले देख्न सक्छौँ। चाहे त्यो विष्णु पुराणै किन नहोस्, चाहे त्यो वराह पुराण नै किन नहोस्, विभिन्न पुराणहरू त्यहाँ हामीले भएको देख्न सक्छौँ। पद्म पुराणमा पनि देख्न सक्छौँ। अब कुर्म पुराण, मत्स्य पुराण, अग्नि पुराण, कति पुराणहरू छन् जुन पुराणहरू वैष्णव अन्तर्गत, जस्तो पद्म पुराण आफैमा वैष्णव पुराण हो, तथापि पनि यहाँ पनि शिवको वर्णन भएको पाइन्छ। यसर्थ के देखिन्छ भने शिव अत्यन्तै प्राचीन देवता र सर्वमान्य, सर्वपूजित देवताका रूपमा अत्यन्तै प्राचीन समयदेखि, मैले अघि भने यो प्रवाह, सृष्टिको प्रवाहदेखि नै, सुरुवातदेखि नै, सृष्टिको समयदेखि नै शिवको उपासना हुँदै आएको हामीले देख्न सक्छौँ। अब थोरै हजुरहरूलाई यो जानकारी गरौँ। अब दुईटा मैले धार भनिहालेँ, अनादिकालदेखि त्यो परमानन्द रूपी, सच्चिदानन्द रूपी जुन खोला बगिरहेको छ, त्यो खोलालाई दुईटा धारले व्याख्या गरेको देखिन्छ। दुईटा धारले त्यो खोला, त्यो समुद्र रूपी ब्रह्मलाई, जसलाई हामी ब्रह्म भन्छौँ, जो अनादि छ, जो सत छ, जो चित छ, जो आनन्द रूप छ, ती शान्ति, परम शान्त रूप शिवको उपासना दुईटा धारले सनातनदेखि गर्दै आएको देखिन्छ। एउटा आगम मार्ग, एउटा वैदिक मार्ग, अर्थात् एउटा निगम मार्ग, एउटा आगम मार्ग। अब यसलाई कोट्याएर हेरियो भने गङ्गाको वारी र गङ्गाको पारीबाट, म श्रद्धेय सद्गुरुदेवको उक्तिबाट, पुस्तक लाई आधार मानेर म भन्दैछु, गङ्गाको वारी र गङ्गाको पारी, यसरी चाहिँ यो दुईटा फरक फरक मार्गहरू चाहिँ विकास भएको देखिन्छ। गङ्गाको वारी अर्थात् हिमालय, हिमालयदेखि गङ्गाको वारीपट्टिसम्मको जुन क्षेत्र छ, यो भनेको तन्त्रको उर्वर भूमि क्षेत्र, जहाँ आगमको प्राधान्यता भएको देखिन्छ। आगम शक्ति मार्गको प्राधान्यता भएको देखिन्छ। शक्ति मार्ग भनेको शाक्त परम्परा व्यापक रूपमा, होइन, शक्ति परम्परा चाहिँ अभ्यास भएको, त्यो शक्ति परम्परा चलिआएको देख्न सकिन्छ भने पारीपट्टि, गङ्गाको पारी भनिसकेपछि, जसलाई हामी दक्षिण भारत पनि भन्न सक्छौँ, त्यो दक्षिण भारततिर गइसकेपछि चाहिँ त्यहाँ चाहिँ वेदको विकास भएको देख्न सकिन्छ। वेद मार्ग चाहिँ त्यहाँ फैलिएको देखिन्छ भने आगम मार्ग, निगम मार्गको विकास त्यहाँ भएको देखिन्छ भने आगम मार्गको विकास भएको देखिन्छ। कहाँ भन्दाखेरि हिमालयको काखमा, अर्थात् गङ्गाको पारी भनेको यसलाई मूल रूपमा हामीले भन्दाखेरि कहाँ भन्दाखेरि काश्मीरदेखि कामाख्यासम्म, जसभित्र नेपाल पनि पर्दछ, अहिले न नेपाल र भारत भनेर यसरी विभाजन भयो भौगोलिक रूपमा यो हुन्छ, तर पहिलाको भारतवर्षको हिसाबले हेर्दाखेरि त काश्मीरदेखि कामाख्यासम्मको जुन रेन्ज छ, जुन क्षेत्र छ, यो क्षेत्र भनेको आगमिक क्षेत्र हो, यो भनेको शाक्त क्षेत्र हो। त्यसको केन्द्रबिन्दुमा हामीले हेऱ्यौँ भने ती दुईटाको केन्द्रबिन्दु यदि कहीँ छ भने त्यो केन्द्रबिन्दु छ काठमाडौँ छ। हामीले हेऱ्यौँ त्यसको दुईटाको केन्द्रबिन्दु यदि छ भने त्यो कहाँ छ भन्दा काठमाडौँ छ। काठमाडौँ केन्द्रबिन्दु छ भन्ने कुरा स्वयं मेरुतन्त्रले पनि प्रमाणित गरेको छ, किनभने नेपाललाई उसले के मानेको छ भने यी भनेको शक्ति। तन्त्रमा हजुरले हेर्नुभयो, आगमिक साहित्यमा हजुरले भने इकारको अर्थ हुन्छ शक्ति। त्यो शक्ति केन्द्र कहाँ छ भन्दाखेरि त्यसलाई मेरुतन्त्रले स्पष्ट रूपमा नेपाललाई के भनेको छ, नेपाल पीठ भनेको इकार पीठ भनेको छ। नेपाल भनेकै इकार पीठ हो, अर्थात् शक्तिपीठ हो। त्यो शक्तिपीठ बनायो कसले भन्दाखेरि त्यहाँ शिव शक्त्यात्मक जुन स्वरूप छ, अर्थात् श्री पशुपतिनाथ र पशुपतिनाथकी अभिन्न शक्ति गुह्येश्वरी, ती दुवै विद्यमान रहनुभएको केन्द्र यदि कहीँ छ भने त्यो केन्द्र कहाँ हो भन्दा काठमाडौँ अर्थात् नेपाल हो। यो विषयको चर्चा
प्रसङ्गमा मैले गुहेश्वरी विद्याको प्राकट्योत्सवको बारेमा पनि एउटा ठुलो व्यङ्गम मैले चर्चा चलाएको थिएँ, त्यो चर्चामा पनि यो विषय मैले ल्याएको थिएँ। तर आज एउटा महत्ताको विषयको रूपमा मैले यो यहाँ

खान गर्दै यो यो मैले के चर्चा गर्न खोजिरहेको छु भने नेपाल आफैमा एउटा आगमिक भूमि हो, शाक्त भूमि हो, शक्ति भूमि हो। यहाँ परापूर्वकालदेखि नै कुल परम्परा अनादि रूपमा चलिआएको छ। कुल परम्परा भनेपछि अघि मैले जुन भने प्राग वैदिक भनेर जुन श्रद्धेय गुरुदेवले यहाँ उल्लेख गर्नुभयो, अर्थात् वेद वैदिक कालभन्दा अगाडि पनि कुनै न कुनै रूपमा त्यो अभ्यास भइरहेको छ। के अभ्यास भइरहेको छ? उपासनाको उपासना चलिरहेको छ। कसको उपासना चल्दो रहेछ भनेको आगमिक अभ्यासका मूल केन्द्रबिन्दु को हुन्? केन्द्रबिन्दु हुन् स्वयं शिवा, किनभने उनी नै महाशक्ति हुन्, उनी नै महाकाली हुन् र उनी नै सम्पूर्ण देवका पनि देवता, उनी कुलेश्वर शक्ति हुन्, उनी नै आदिनाथ हुन्। यसर्थ शिवलाई जान्नको निमित्त अथवा शिवको बारेमा जान्नको निमित्त पनि हामीले के गर्नुपर्छ? हामी यस्तो क्षेत्रमा छौँ, हामी यस्तो उर्वर आगमिक अथवा शिवको प्रत्यक्ष कृपा भएको स्थानमा छौँ, जहाँ शिवको अनुभूति गर्ने स्थल हो। त्यो स्थलभित्रको एउटा महत्त्वपूर्ण समय, अपूर्व समय चलिरहेको छ। त्यो चल भनेको महाशिवरात्रिको पक्ष चलिरहेको छ। मैले क्षेत्रको हिसाबले, समयको हिसाबले, तिथिको हिसाबले, मितिको हिसाबले पनि यो महत्ता, महाशिवरात्रिको महत्ताको बारेमा मैले चर्चा गरिरहेको छु। यो चर्चा श्रृङ्खलाबद्ध रूपमा हामीले अगाडि लिएर जानेछौँ। आजको निमित्त यति भन्दै म आजको कार्यक्रमबाट बिदा माग्ने अनुमति माग्छु। अलख निरञ्जन, अलख निरञ्जन, अलख निरञ्जन, आदेश, जय गुरुदेव।

वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।

तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।

आफ्नै हेचरीमा उत्पादित गुणस्तरीय चल्ला, आफ्नै दाना फ्याक्ट्री अनि हामीसँग छ आफ्नै पोल्ट्री फार्म, जहाँबाट हामी उत्पादन गर्छौँ स्वस्थ अनि गुणस्तरीय कुखुराको मासु। यससँगै आधुनिक चिकन प्रशोधन र बिक्री केन्द्र। अब हाम्रो उत्पादन लागतमा गुणस्तरीय कुखुराको मासु तपाईँको ठाउँमा। बीएनजी पोल्ट्री सप्लायर्सद्वारा सञ्चालित सक्सेस हाइजेनिक चिकन मिट मार्ट। हात्तीगौडाबाट टोखा जाने बाटो विष्णुमती खोलाको पुलसँगै सम्पर्क 01437624843762 48।

0: तपाईँलाई थाहा छ, हाम्रै बुढा नीलकण्ठमा वरिष्ठ चिकित्सकहरूबाट विभिन्न रोगहरूको उपचार सुलभ र सहज रूपमा नै प्राप्त भइरहेको छ।
1: यदि थाहा छैन भने थाहा पाइहाल्नुहोस्। बुढा नीलकण्ठ वडा नम्बर 3 निलोपुलमा रहेको सुश्रुत मेडिकल सेन्टर मार्फत सहज र सुलभ स्वास्थ्य सेवा आफ्नै ठाउँमा उपलब्ध भइरहेको छ।
0: प्याथोलोजी ल्याब, ECG, अल्ट्रासाउन्ड सहित बाल रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञहरूबाट यहाँ नियमित स्वास्थ्य परीक्षण गरिराखिएको छ।
1: सम्पर्क सुश्रुत मेडिकल सेन्टर, बुढा नीलकण्ठ, वडा नम्बर 3 निलोपुल।
0: मोबाइल नम्बर 97435948 70, 97435948 71।

0: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 भजन श्रवण, 11:00 देखि 11:30 ध्यान साधना, 11:30 देखि 12:00 सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 भजन गायन। थप जानकारीका लागि 01-43-76-143 ओम आश्रम बुढानीलकण्ठ 1।
1: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2:00 बजेदेखि 2:30 भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3:00 बजेदेखि 3:30 सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-43-76-143, 01-43-76-143, 98-511-0293, 98-511-0293।
2: काठमाडौँको गङ्गोबुमा अवस्थित कक्षा 12 को राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा बोर्ड सेकेन्ड हुन सफल प्रतिष्ठित शैक्षिक संस्था चाणक्य पाठशाला बीएसटी कलेजले शैक्षिक सत्र 2083 लागि कक्षा 11 निम्न विषयहरूमा धमाधम भर्ना लिइरहेको सहर्ष जानकारी गराइन्छ।
3: साइन्स तर्फ बायोलोजी र कम्प्युटर,
2: म्यानेजमेन्ट तर्फ कम्प्युटर, होटल म्यानेजमेन्ट, टुरिज्म र बिजनेस,
3: ह्युमेनिटिज तर्फ मेजर इङ्ग्लिस, सोसियोलोजी र मास कम्युनिकेशन। अनुभवी शिक्षक, उत्कृष्ट शैक्षिक वातावरण र उज्जवल भविष्यको सुनिश्चितताको लागि समयमै आफ्नो सिट सुरक्षित राख्न 98-41-40-86-11 वा 98-018-86-678 सम्पर्क गर्नुहोस्
2: वा चाणक्य पाठशालाको अफिसियल वेबसाइट www.chanakyapathshala.edu.np मा गई अनलाइन बुकिङ गर्नुहोस्।

0: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज। सिम्बुमाई आयुर्वेदिक औषधालय अब तपाईँको आँगनमा। पाइल्स, फिस्टुला, फिसरको बिना अपरेसन उपचार, ग्यास्ट्रिक, गानगोला, कब्जियत, एसिडिटी, अपच, अरुचि, अनिन्द्रा, अल्सर, बाथ, युरिक एसिड, नसा सम्बन्धी, नसा च्यापिएको, हड्डी खिएको, ढाड कम्मर दुख्ने, मांसपेशी झमझमाउने, महिला तथा पुरुषको यौन उत्तेजना नहुने, शीघ्र स्खलन हुने, महिला सम्बन्धी महिनावारी गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने, टाउको दुख्ने, रुगा खोकी, पिनास, घाँटी दुख्ने, जन्डिस, पत्थरी, मोटोपना घटाउने वा बढाउने, अनुहारको चाया पोतो, डन्डीफोर, घाउ खटिरा, एलर्जी, छाला चिलाउने आदिको सुविधा सहित आयुर्वेदिक तरिकाले उपचार गरिन्छ। सम्पर्क सिम्बुमाई आयुर्वेदिक औषधालय, बुढा नीलकण्ठ चपली। मोबाइल नम्बर 98415922000, 98285556536, 98285556536। सिम्बुमाई आयुर्वेदिक औषधालय, एकपटक सेवा गर्ने मौका दिनुहोस्।

0: श्री गणेश माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुला गरिएको छ। न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षाको पहिलो रोजा आयो।
1: अनुभवी दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट अध्यापन, आधुनिक शैक्षिक वातावरण तथा परियोजनामा आधारित शिक्षण सिकाइ प्रणाली हाम्रो विशेषता हो। हामी कहाँ निम्न विषयहरू अध्ययन गराइन्छ: बिजनेस स्टडिज, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, मेजर नेपाली, मेजर अङ्ग्रेजी।
0: तपाईँको सफल भविष्यको आधार श्री गणेश माध्यमिक विद्यालय, गुणनीलकण्ठ 2, गणेश चोक, काठमाडौँ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस्
1: फोन नम्बर 01437792, 01437792, मोबाइल नम्बर 98414362, 98414362।

0: शैक्षिक सत्र 2083 लागि काठमाडौँको प्रतिष्ठित द इनसाइड भिजन स्कुल एन्ड कलेजमा धमाधम भर्ना खुलिरहेको छ।
1: विगत 34 वर्षदेखि गुणस्तरीय शिक्षा, उत्कृष्ट नतिजा र हजारौँ सफल विद्यार्थी उत्पादन गर्दै आएको द इनसाइड भिजन स्कुल एन्ड कलेज आज पनि तपाईँको पहिलो रोजाइ।
0: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज तथा ल संकायमा अध्ययन गर्ने सुनौलो अवसर, साथै उच्च शिक्षा अन्तर्गत बिबिएस, बिए र बिएसडब्ल्यू कार्यक्रमहरू पनि सञ्चालनमा रहेका छन्।
1: अनुभवी शिक्षक, आधुनिक शैक्षिक वातावरण, उत्कृष्ट शैक्षिक नतिजा तथा जेहेन्दार वित्पन्न र प्रतिभाशाली विद्यार्थीहरूका लागि आकर्षक छात्रवृत्तिको व्यवस्था।
0: सफलताको सही गन्तव्य रोज्नुहोस्, आजै भर्ना सुनिश्चित गरी आफ्नो उज्जवल भविष्यतर्फको यात्रा सुरु गर्नुहोस्।
1: सम्पर्क 01452357 01452357, मोबाइल नम्बर 9813415505, 9813415505।
2: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
3: सुमिरन एफएम
2: 100.9 मेगाहर्ज।

स्कुल कलेजका युनिफर्म, सर्ट, प्यान्ट, स्कर्ट, कोट, टाई, बेल्ट, ट्र्याक सुट, स्वेटर, होस्टेल ड्रेस, होटल, हस्पिटल र सेक्युरिटी युनिफर्म, हाउस युनिफर्म, स्पोर्ट्स युनिफर्म लगायत सम्पूर्ण युनिफर्मको लागि सिद्धि इन्टरप्राइजेस, बुढानीकण्ठ 3, गणेश चोक, सम्पर्क 01-43-77-969, 01-43-77-969।

0: तपाईँलाई फ्लेक्स प्रिन्ट, फ्लेक्स बोर्ड, भिनाइल प्रिन्ट, वान वे भिजन लाइट बोर्ड, 2D 3D लाइट बोर्ड, स्टिल लेटर बोर्ड, ब्रास लेटर सम्बन्धी सेवा चाहिएको छ?
1: ओहो, यति धेरै सेवा एकै ठाउँमा पाइन्छ र?
0: ल, किन नपाउनु? हाम्रै बुढा नीलकण्ठ भंगालमा रहेको कान्तिपुर आर्टमा यी सबै सुविधा पाइहालिन्छ नि।
2: त्यति मात्रै हो र, स्कुलका लागि आवश्यक सिल्ड, मेडल, कप, टोकन अफ लभ, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, प्रमाणपत्र प्रिन्ट लगायतका सेवा पनि एकै ठाउँमा पाइन्छ। साथै इभेन्टका लागि आवश्यक साउन्ड सिस्टमको पनि व्यवस्था छ।
0: सम्पर्क क्रान्ति कुमार महतो, कान्तिपुर 8, बुढानीकण्ठ 2, भंगालेश्वर चोक, भंगाल। फोन नम्बर 01-4371-498, 98-510-37-880, 98-010-37-880। कान्तिपुर 8, भंगाल।

0: के तपाईँ आफ्नो छोराछोरीलाई गुणस्तरीय, संस्कारयुक्त र प्रविधि मैत्री शिक्षा दिलाउन चाहनुहुन्छ?
1: शैक्षिक सत्र 2083 लागि कक्षा 11 म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुला गरिएको छ।
0: बुढानिल कण्ठ क्षेत्रकै पहिलो आइएएस प्रमाणित विद्यालयको विशेषताहरू: आधुनिक तथा भूकम्प प्रतिरोधी भवन, प्रविधि मैत्री कक्षा कोठा, एआई बेस्ड स्मार्ट बोर्ड, सुविधा सम्पन्न विज्ञान तथा कम्प्युटर प्रयोगशाला, व्यावहारिक शिक्षा, सिप र रोजगारीमुखी तालिम, अनुभवी शिक्षक शिक्षिका र उत्कृष्ट शैक्षिक वातावरण, यी सबै अब एउटै छानामुनि।
1: अब बन्नुहोस् आफ्नो उज्जवल भविष्यको ध्रुवतारा। आजै सम्पर्क गर्नुहोस् र भर्ना सुनिश्चित गर्नुहोस् ध्रुवतारा कार्निभाली स्कुल चप्पली बुढानीलकण्ठ।
0: सम्पर्क फोन नम्बर 01-4375-784, 01-4375-784, मोबाइल नम्बर 98-51-16-58-96, 98-51-16-58-96।
2: स्वस्थ जीवनको आधार वैज्ञानिक तथा विशेषज्ञ आयुर्वेदिक उपचार महाकाल आयुर्वेद उपचार केन्द्र बालाजू बाइपास। के तपाईँलाई दिसा गर्दा दुख्छ, पोल्छ, रगत जान्छ वा मासु पलाएको छ?
3: यदि यसो भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर पनि भएको हुन सक्छ।
2: विगत 20 वर्षदेखि आयुर्वेद उपचार गर्दै आइरहेको महाकाल आयुर्वेद उपचार केन्द्रमा विशेषज्ञ डाक्टरद्वारा बिना अपरेसन पाइल्स, फिसर, फिस्टुलाको सफल उपचार भइरहेको छ। साथै ग्यास्ट्रिक, अल्सर, कब्जियत, पत्थरी, जन्डिस तथा हेपाटाइटिस, पिनास, माइग्रेन, यौन दुर्बलता, नपुंसकता, छाला रोग, दाँत, दुबी, डन्डीफोर, कपाल झर्ने, सुगर, बाथ प्यारालाइसिस, मानसिक तथा अन्य दीर्घ रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्। महाकाल आयुर्वेद उपचार केन्द्र बालाजु बाइपास, फोन नम्बर 01-4987-917, 4987-917, 98-510-69-555, 98-510-69-555।

0: Ai, eu não isso, mas bem, não é nada, ainda já era muito tempo.
1: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
2: सुमिरन एफएम
1: 100.9 मेगाहर्ज। सम्पूर्ण विद्यालयका पाठ्य पुस्तकहरू, स्टेसनरीका सामानहरू, गिफ्ट आइटम तथा खेलकुदका सामग्रीहरू, आवश्यकता अनुसारका जुनसुकै स्टेसनरी सामग्रीहरू अर्डर गर्न सकिन्छ। शारदा पुस्तक सदन, ओम आश्रम जाने बाटो नजिकै। सम्पर्क 98511 45064, 98511 45064।

काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी यी दशैं महाविद्याहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढानीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 9841-89-84-28 वा 01-4376-143 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: अय्या, यो ढाड कम्मर दुखेर म त हैरान भइसकेँ भने।
1: यति सानो समस्यामा पनि चिन्ता लिएर बस्नुपर्छ त भने ल यो सन्देश सुन्नुहोस् त।
2: कोरियन प्रशिक्षकबाट प्रत्यक्ष रूपमा तालिम प्राप्त, विगत 15 वर्षदेखि निरन्तर उपचार सेवा प्रदान गर्दै आउनुभएका वरिष्ठ थेरापिस्ट सुशील अर्यालबाट उपचार गराई ढुक्क हुनुहोस्।
1: आयुर्वेदिक मसाज, कोरियन मसाज तथा अकुप्रेसर विधिद्वारा कम्मर तथा मेरुदण्डको दुखाइ, थकान महसुस भइरहने लगायतका समस्याको सफल उपचार।
2: उपचारका लागि सम्पर्क वरिष्ठ थेरापिस्ट दृष्टिविहीन सुशील अर्याल, ओजस आयुर्वेदिक हस्पिटल, सामाखुशी चोकबाट रानीबारी जाँदा 10 घर पर। फोन 01-4963-161, 98-49-39-1232, 98-49-39-1232।

0: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 सम्म भजन श्रवण, 11:00 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12:00 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01-43-76-143 01-43-76-143 ओम आश्रम बुढानीलकण्ठ 1।
1: पुरानो सँग नयाँ बाइक साट्न, पुरानो बेच्न, नयाँ बाइक किन्न, सर्भिसिङ गर्न अब टाढा जानै पर्दैन।
2: जेन्युन पार्ट सहित बजाज बाइकको सर्भिसिङ, सेल्स तथा एक्सचेन्ज, साथमा फाइनान्सको सुविधा पनि। एनटी अटो हब, रुद्रेश्वर चोक, बुढानीलकण्ठ। फोन 01

0: पुरानोसँग नयाँ बाइक साट्न, पुरानो बेच्न, नयाँ बाइक किन्न, सर्भिसिङ गर्न अब टाढा जानै पर्दैन।
1: जेन्युन पार्ट सहित बजाज बाइकको सर्भिसिङ, सेल्स तथा एक्सचेन्ज, साथमा फाइनान्सको सुविधा पनि। एनटी अटो हब, रुद्रेश्वर चोक, बुढा नीलकण्ठ। फोन 01-5925597, मोबाइल 98-088-3007, 98-49-13-12-16, 98-49-13-12-16। एनटी अटो हब, रुद्रेश्वर चोक, बुढा नीलकण्ठ।

0: पुरानोसँग नयाँ बाइक साट्न, पुरानो बेच्न, नयाँ बाइक किन्न, सर्भिसिङ गर्न अब टाढा जानै पर्दैन।
1: जेन्युन पार्ट सहित बजाज बाइकको सर्भिसिङ, सेल्स तथा एक्सचेन्ज, साथमा फाइनान्सको सुविधा पनि। एनटी अटो हब, रुद्रेश्वर चोक, बुढा नीलकण्ठ। फोन 01-5925-597, मोबाइल 98-088-300-71, 98-49-13-12-16, 98-49-13-12-16। एनटी अटो हब, रुद्रेश्वर चोक, बुढा नीलकण्ठ।

0: झारखंड मिथिला मंच प्रस्तुत करे।
1: स्वस्थ जीवन को आधार वैज्ञानिक तथा विशेषज्ञ आयुर्वेदिक उपचार महाकाल आयुर्वेद उपचार केन्द्र बालाजु बाईपास। के तपाईलाई दिशा गर्दा दुख्छ, पोल्छ, रगत जान्छ वा मासु पलाएको छ?
2: यदि यसो भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर पनि भएको हुन सक्छ।
1: विगत 20 वर्षदेखि आयुर्वेद उपचार गर्दै आइरहेको महाकाल आयुर्वेद उपचार केन्द्रमा विशेषज्ञ डाक्टरद्वारा बिना अपरेसन पाइल्स, फिसर, फिस्टुलाको सफल उपचार भइरहेको छ। साथै ग्यास्ट्रिक, अल्सर, कब्जियत, पत्थरी, जन्डिस तथा हेपाटाइटिस, पिनास, माइग्रेन, यौन दुर्बलता, नपुंसकता, छाला रोग, दाद, दुबी, डन्डीफोर, कपाल झर्ने, सुगर, बाथ, प्यारालाइसिस, मानसिक तथा अन्य दीर्घ रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्। महाकाल आयुर्वेद उपचार केन्द्र बालाजु बाईपास, फोन नम्बर 01-4987-917, 98510-69555, 98510-69555।
3: गौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गुह्यकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 भजन श्रवण, 2:30 तिन बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गुह्यकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98511-0293, 98511-0293।

0: काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी यी दसैँ महाविद्याहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढानीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98 41 89 84 28 वा 01 4376 143 सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पूर्ण विद्यालयका पाठ्य पुस्तकहरू, स्टेसनरीका सामानहरू, गिफ्ट आइटम तथा खेलकुदका सामग्रीहरू, आवश्यकता अनुसारका जुनसुकै स्टेसनरी सामग्रीहरू अर्डर गर्न सकिन्छ। शारदा पुस्तक सदन, ओम आश्रम जाने बाटो नजिकै। सम्पर्क 98 5 11 45 0 64 98 5 11 45 0 64।